0: मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ, तर हामी हर्ष र उल्लास सहित जसरी यो पानी चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ। त्यो देश रोएको छ, महाविपत्ति छ, महासङ्कट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ, अरू खान बस्न रमाइलो गर्न छैन।
1: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो, तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई।
0: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनु भन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने संघ संस्था, पारिवारिक र पार्टी राजनीतिक कर्मीले आफ्नो संगठन निकायमा पार्टीले पनि महिलाहरूलाई डर खुवाउने, त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाड़मा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ। नेपाल भन्दा बित्तिकै विविधता बीचको एकता हो, हरेक वर्ग तर तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तीजलाई मनाउन थालेको पनि मैले पाउँछु।
1: अब नेपाली कंग्रेसमा चाहिँ तीज मनाउनका निम्ति, डर खानका निम्ति यसपालि निमन्त्रण आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तीज मनाउन पाइयो कि पाइएन, कस्तो अवस्था?
0: नेपाली तीज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तीजको डर खाने दिन थियो, नेपाली कांग्रेसको कार्य सम्पादनको बैठक थियो, हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर, हामी बिहानदेखि बेलुकासम्म नेपाली कांग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास सहित व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली कांग्रेसले हिजो मात्र बैठक गरेका छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली कांग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ, आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ।
1: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तीजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
0: नेपाली कांग्रेस चाहिँ यो भड्किलो होइन, तपाईँले भने जस्तो खान्थे पिन्थे वाला पार्टी पनि होइन, त्यस्तो होइन, यो यसमा हामी केन्द्रित छैनौ। अहिले चाहिँ हामी जसरी हामी तीजलाई राष्ट्रिय चाड भन्छौ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली कांग्रेस 15 महाधिवेशनमा केन्द्रित छ के। हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ। त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्, यसमा यति व्यस्त छौ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौ र आन्तरिक रूपले नेपाली कांग्रेसको संगठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ।
1: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन, 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब? यतिखेर
0: हलो भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ। धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली कांग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ। यसले पनि नेपाली कांग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै चाहिँ नेपाली कांग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काँग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काँग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो, जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिज निर्णय भइसकेका छ। त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ, नेपाली काँग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काँग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन
1: खड्काजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा पक्षले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ। त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको देउबा पक्षलाई?
0: रणनीति नै होइन, त्यो रणनीति नै होइन, आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
1: पार्टीबाट मात्र विदाई गर्दै
0: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थिए, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन, जहाँ रुख छ जहाँ चार तारे झण्डा छ जहाँ विचार छ त्यो हाम्रो संलग्नता सम्बन्धमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै संगठित हुनुपर्छ। 15 महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
1: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशन कार्यतालिका त सार्वजनिक भइसकेका छन् नि डाक्टर साहब, होइन दुईटा महाधिवेशन हुन्छ नेपाली कंग्रेसमा? त्यसो भए
0: हुँदैन, नेपाली काँग्रेस एउटै छ, नेपाली काँग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काँग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली काँग्रेस सबैलाई हटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान
1: संस्थापन पक्ष हटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर ल्याउन सक्नु पर्यो नि त डाक्टर साह, पार्टीलाई मिलाउन सकेन
0: लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, यो भन्दा अगाडि मैले अघि नै भनिसके 5 बुधे 7 बुधे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौं त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि 14 महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जान हुँदैन भन्ने माग थियो, सबै त माग पूरा भएको नि त अब। त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ, अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र संवादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु।
1: होइन, गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सक्छ।
0: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली काँग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने सबैजना अटाउन सक्ने कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक संवादहरू सभापतिजीले गरिरहनु भएको छ। मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख्छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
1: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि कंग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झण्डामा अटाउने कुरा रुखमा अटाउने कुरा सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तीजको अवसरमा उहाँलाई के भन्नुहुन्छ
0: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुष मशान्तसम्म जतिले नवीकरण गर्नुभयो स्वत यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनुपर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नु भएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन नियमित भनेर रोक्नुभयो उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 औं अधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पूरा भइसक्यो नि त
1: अब माग पूरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै
0: दुईटै कुरा छ तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काँग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु प्रतिबद्ध छु भन्नुमा चाहिँ मलाई त आशा छ त्यो दिन आउँछ।
1: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ
0: एकदम वातावरण बन्छ बिस्तारै बिस्तारै सबैजना लचिनु
1: देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ सम्मान गर्ने पार्टीमा
0: होइन सम्मान उहाँलाई उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काँग्रेसको विधानै छ यसलाई सहज स्वीकार गरेर नेपाली काँग्रेस विधानलाई मान्दै आएको र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो 15 औं महाधिवेशनको उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लाभ लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा यो नबुझ्ने मान्छे त होइन नि त होइन सबै बुझ्नुहुन्छ नि त
1: म त हिन्दू हो होइन म हिन्दू हो नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ कंग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा
0: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तीजको चाड पनि छ होइन हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन सबै हिन्दू मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काँग्रेस हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ नेपाली काँग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो होइन कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो तर नेपालको संविधान जुन छ त्यसलाई हामीले सम्बोधन संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्म निरपेक्षता लेख्या हुनाले जान सकिँदैन. त्यस कारणले नेपाली काँग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ. अन्य अप्ठ्याराहरू पनि छन्, उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो. सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काँग्रेसले पनि बहस र संवाद चलाइरहेको छ. त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त यो धार्मिक सहिष्णुता जुन छ, बस्दै आएको समाज छ, त्यो दिठो लिँदै आउँछ कि. त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त.
1: हो, अनि जाँदा जाँदै अब नेपाली काँग्रेस एक डेका भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँबाट आएको होइन. यो हरितालिका तीजमा मागेको मनोकामना पूरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ, व्रत बस्दाखेरि शिवजीको चाहिँ व्रत बस्नु, निराहार व्रत बस्ने पनि प्रचलन छ. अब यसपालाको निराहार व्रत चाहिँ कंग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढंगले चाहिँ जाँदा के हुन्छ डाक्टर?
0: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफूल खाएर पनि राति बस्नुहुन्छ होइन. पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन. एकातर्फ यसको धार्मिक महत्व, सांस्कृतिक महत्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्व पनि छ. हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धता सहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति. यो पालिको तीज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठूलो विपत्ति आयो, महासंकट आयो, जलवायु परिवर्तनका संकेतहरूले आज महासंकट हामीले बेहोर्नु परेको छ. एकातर्फ हिम श्रृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दैछन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्. आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ. त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता संकटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि संकट त आइरहन्छ होइन. त्यो खालको तागत शक्ति आजको दिनले, तीजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्. पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौं र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौं. सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौं. आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु.
1: हस्, समयको महत्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तीजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ.
0: धन्यवाद, सबैलाई शुभकामना.
1: हस्, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्गला. आज रेसोर नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: の自然コンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバーコンピューネバ
1: नेपाली साहित्य साधकका सम्मानमा बारकरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
2: प्रथम पुरस्कार 2,00,000
1: द्वितीय पुरस्कार 1,00,000
2: तृतीय पुरस्कार 60,000
1: टाइटल स्पोन्सर टिगो
2: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा
1: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
2: नासा सिक्युरिटी
1: सिटी एक्सप्रेस मनी ट्रान्सफर
2: युनाइटेड अग्रो इन्सुरेन्स
1: यति एयरलाइन
2: वेदालय
1: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट
2: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
1: कथा पठाउनका लागि parkharibooks@gmail.com
2: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
3: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेर लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
3: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
7: हेर हेर संसार छ कत्रो हातमा अट्ने जादु जत्रो समाचार अफ वर्ल्ड एन्ड मेट्रो छ यसमा हाम्रो पात्रो
8: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
9: खरो विषयमा चारो बहस नेपाली बहस
10: यस नेपाली बहसका साथमा
11: कृति तयारी चल्छौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
12: पीस होम इन्टरनेट
13: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ प्रदीप गेवालीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
14: धन्यवाद किमजी
13: अब आज हरितालिका तीज महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज तैपनि नेपाल यतिखेर विपदमा छ समस्यामा छ भोटेको सीमा बाढ़ी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ सरकारसँग एकिन तथ्याङ्क छैन अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ शुरूमा
14: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन् बाढीबाट भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 भन्दा बढी नागरिकको कुनै अत्तोपत्तो छैन अब 1,200-1,300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ तीमध्ये पनि कैयौंको सब पहिचान हुन नसकेको अवस्था छ नानीहरूको स्कूल छुटेको छ मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ अब यस्तो पीड़ामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्वपूर्ण चाड हो माइतीहरूसँग पुनर्मिलन गर्ने मनका पीड़ाहरू पोख्ने वर्षौं छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने पीड़ा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीड़ामा हुनुहुन्छ ती पीड़ाबाट बाहिर आउनको निम्ति मदत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीड़ालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीड़ामा एकै ठाउँ छौं भन्ने कुराको चाहिँ भाव जगाउन सकोस् एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढ़ाउन सकोस् शुभकामना व्यक्त गर्न चाहन्छु
13: यसपल्ला नेकपा एमाले पनि तीजलाई अर्थात हरितालिका तीजलाई उल्लासमय ढंगले चाहिँ सेलिब्रेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन होइन
14: अब पार्टीले पनि गरेन कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो त्यस्तो हामीले गरेनौं यसरी किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई

0: यसलाई चाहिँ आज कसरी हेर्न सकिन्छ, यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
1: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे सांघाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झण्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढंगले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, सांघाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसंख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौं ठूलो अर्थतन्त्र भारत जोड़िएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेनलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गोवामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बंगलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो, होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
0: अनि कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि
1: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्नु खोजेको छु भन्दाखेरि बंगलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बीचमा चाहिँ हामीले यो यसको संकेतलाई हामीले बुझ्नुपर्छ। कूटनीतिमा कति चीजहरू भनेर गरिन्छन्, कति चीजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरूको बीचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको परराष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको संकेतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सांघाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो, होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर, मतलब चीनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुईटै ठूला शक्ति, मतलब यो क्षेत्रीय संगठनहरू जुन ढंगले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका यत्र ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कूटनीति।
0: यहाँलाई त अब अलिकति अनुभव पनि छ, होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौं?
1: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो अनि त्यस

0: पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो। त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तीन चार समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्व दिएको पनि देखिन्छ। मैले दुईटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो। त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हिनताबोध पाल्नु जरूरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठूलो स्रोत हो, लगानीको पनि एउटा ठूलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार बनेको छ, विघ्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशंकित देखिन्छ, पछिल्लो समय जुन ढंगका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढंगले आए, गत वर्षको त्यो विध्वंसमा टीओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। जन प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौं भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउनु नै भइहाल्यो। यो सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु। होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कूटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो। होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो, तर उहाँले उच्चस्तरीय त्यो संवादमा हाई लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौं विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोडियो भने
1: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त किवालीजी।
0: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठूलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको संकट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अलमलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो। त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन। अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन, यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन संकटमा पर्दै जानेछ। यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
1: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौं श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अण्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौला भन्ने त भएको, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: एकदम छोटो तरिकामा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ।
1: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
0: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्। मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटिको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौं र त्यो संकल्पका साथ अगाडि बढ्छौं।
1: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर
0: हुनुहुन्छ। प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल
1: गर्नका निम्ति
0: चिप खालको भयो। मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै संकटमा छ, भर्खरै हामीले कूटनीतिको बारेमा यत्रो कुराकानीहरू गर्यौं, भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली कांग्रेस त दङ्गनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कंग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नभएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा संकट भदौ 23-24 विकसित भएको संकट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो, त्यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ। साथमा
1: यहाँको महत्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिवालीजी
0: धन्यवाद।
1: उहाँ नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिवाली आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन चाहन्छु, विश्राम पछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: टेसो खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको छ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
4: हेर हेर संसार छ कत्रो, हातमा आट्ने जादू जत्रो, समाचार अफ वर्ल्ड एन्ड मेट्रो छ यसमा हाम्रो पात्रो,
5: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
6: हर विषय में चारो बहस नेपाली बहस,
7: यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ
8: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
0: डिस होम इंटरनेट। यतिखेर हाम्रो बीचमा वरिष्ठ संस्कृतिविद, नेपालको कला संस्कृति धर्म विज्ञान सँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बसबाट स्वागत छ यहाँलाई।
9: हजुर हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
0: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले, सन्चो हुनुहुन्छ? ठिक छ,
9: ठिक छ, ठिक छ।
0: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दरखाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
9: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो तीन दिन मनाइने भएको हुनाले तीज भने, अब तीज चाहिँ नेपाली शब्द हो। यो यो तृतीया चौथी र पञ्चमी यो तीन दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या, यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ त्यस्तो स्थिति भएको छ। भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन, तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज। त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने, शिवजीको पनि पूजा आजा गर्ने, र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ्य दिने, सूर्यलाई अर्घ्य दिने, पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार। त्यसो भएको हुनाले अब यो तीज चाहिने विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि, पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि, कल्याणको लागि, ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले। त्यसो भएको हुनाले अब यो व्रत चाहिने तपाईँको त्यो तीन किसिमको हुन्छ क्या, यो तपाईँको निराहार, जलाहार र फलाहार। स्वास्थ्य अनुसार चाहिने हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो।
0: गुरु अब कस्तो छ भने नि, पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि तीन बजीबाट खुल्ला छ होइन, पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन, यो एउटा धाम हो, देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भीड़ पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा त जानुहोला, किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ। लाखौं दर्शकहरू र श्रद्धालु भक्तजनहरू, अब मन्दिर जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। यसको विधि होइन, कुन तरिकाले चाहिँ हामीलाई, हामीले चाहिँ यो पर्वलाई मनाउने महिला दिदीबहिनीहरूले, यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौं न अलिकति।
9: हो अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने अब पशुपति अहिले त चाहिँ तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् है पशुपति जान नसकिनेले चाहिँ आफ्नो नजिकमा चाहिँ शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिँ शिवजीको दर्शन गर्ने पूजा आजा गर्ने अब त्यहाँ पनि जान नसकिनेले घरमै पनि पूजा लगाउने व्यवस्था छ भने शास्त्र अनुसार है घरमै पनि पूजा चाहिने शिवजीको स्थापना गरेर शिवलिङ्ग स्थापना गरेर शिवजीको पूजा गर्ने गणेशको पूजा गर्ने व्यवस्था त सबै छ नि शास्त्रमा त्यसै कारणले अब जो मन्दिरमा जान सक्छ मन्दिर जाने मन्दिरमा चाहिँ पशुपति जान सकिने पशुपति जाने नसकिने जहाँ आफ्नो घर नजिकमा जाने शिवजीको मूर्ति छ मन्दिर छ त्यहाँ गएर शिवजीको दर्शन गर्ने शिवजीको पूजा आजा गर्ने र अब त्यो पनि भएन भने घरमै पूजा लगाउने चलन छ बाबु घरमै शिवजीको उपासना गर्ने चलन छ अब यो चाहिँ तपाईँको यो व्रत चाहिने तीन किसिमको हुन्छ मैले अहिले नै पनि भनिसकेँ तपाईँको निराहार जलाहार र फलाहार अब अहिले कतिपय महिलाहरूको एउटा गुनासो छ क्या यो अब शिवजी अब आफ्नो पतिको दीर्घ जीवनको लागि चाहिने हामीले चाहिने अब यत्रो चाहिने दुःख गरेर व्रत बस्नुपर्ने अब टाउको दुख्ने वाको अघि लाग्ने यस्तो हुन्छ भनेर भन्ने पनि गुनासो चाहिने महिलाहरूले गरेको सुनिन्छ त्यो उहाँहरूले नबुझेर हो आफ्नो स्वास्थ्य कस्तो छ आफ्नो स्वास्थ्य चाहिने सर्वतः परमको उपाय भनेको छ क्या शास्त्रले चाहिँ सबभन्दा पहिला आत्मा जोगाऊ है आत्माको रक्षा गर अनि मात्रै चाहिँ व्रत बस्ने काम गर भनेर भन्ने छ त्यसै कुराले अब यो तपाईँको आज दिनभरि व्रत बस्नुपर्छ भोकै बस्नु र भोलि बिहान मात्रै चाहिने सूर्यलाई अर्घ दिएर खानु भन्ने चाहिँ एउटा पक्ष हो है तर त्यो चाहिने आफ्नो स्वास्थ्य हेरेर गर उमेर हेरेर गर भन्ने पनि छ अब कसैलाई त्यस्तो रियाटा लागेको छ त्यस्तो व्रत दिनभरि भोको बस्न सक्ने क्षमता छैन भने त्यस्तो शरीरले चाहिने त्यो भोको बस्न चाहिने अलिकति अप्ठ्यारो हुन्छ कसैलाई रोग व्याधि होला सुगर होला के होला है त्यस्तो मान्छेले पानी खाएर बस यो एउटा पक्ष भयो अब पानी खाएर पनि भएन भने तपाईँको चाहिने निराहार केही नखाई बस है आज दिनभरि भोलि त्यसो भएर यो दरखानी गर्ने चलन पनि आएको हो क्या बाबु है हिजो राति चाहिने तपाईँको अब राम्रो चाहिने गरिष्ठ एउटा गजिलो खाना खाएर आज दिनभरि भोको बस्नु पर्ने भावनाले भन्ने हिसाबले चाहिँ नि त्यो दरखानी भनेर भन्ने चलन आएको हो अब सक्नेले चाहिँ नि दिनभरि भोको बसेर भोलि बिहान मात्रै खाने हो नसक्नेले पानी खाएर बस्ने पानी खाएर पनि हुँदैन भने फलफुल खाने बाबु फलफुल जला निराहार जलाहार र फलाहार यो तीन किसिमको व्रत हुन्छ क्या त्यसै कुराले यो तीन किसिमको व्रत चाहिने आफ्नो स्वास्थ्य हेरेर स्वास्थ्य चाहिनेमा खराब गर्दैन भने चाहिने अब भोको बस्दा पनि हुन्छ अघि भोलि बिहान मात्रै खाए हुन्छ अब होइन स्वास्थ्य त्यस्तो ठिक छैन भनेदेखि चाहिने पानी खाऊ पानी खाने पनि भएन भने होइन फलफुलमा चाहिने तपाईँको अहिले चाहिने स्याउ केरा अम्बा
0: अब यो निराहारै बस्नुपर्छ भन्ने त छ कि शास्त्रीय मान्यता अनुसार चाहिँ अलिकति यसो पेटमा भोजन गरेर बस्दा पनि हुन्छ यो फलफुलहरू भोजन गरेर बस्दा पनि हुन्छ के हुन्छ यसको चाहिँ खासमा
9: होइन भोजन भने अब अन्न खानु चाहिँ त्यति भन्दैन शास्त्रले है फलफुलमा तपाईँको यो गहुँलाई पनि फलमा मान्छ मकैलाई पनि फलफुलमा मान्या हुन्छ त्यसो भएको फलफुल भने स्याउ सुन्तला मात्रै होइन अब यो फलाहार भन्ने चलन छ क्या शास्त्रले पनि त्यही भन्छ फलाहार गर भन्छ फलाहारमा चाहिँ नि अब गहुँको परिकार खाने है अब तपाईँको गहुँको जौको परिकार खाने अब मकैको परिकार खाने अब यस्तो गर्दा पनि व्रत हुन्छ अब त्यो चाहिँ भावना हो पितरु वाक्य मिसन्ती भाव मिसन्ती देवता भावना राम्रो हुनु पर्यो तपाईँको देवताप्रति आस्था हुनु पर्यो निष्ठा हुनु पर्यो विश्वास हुनु पर्यो जसको चाहिने अब हाम्रो आत्मा पनि छ ईश्वर पनि छ भन्ने शिव पनि छन् गणेश पनि छन् विष्णु पनि छन् सबै देवी देवी पनि छन् सबै देवताहरू छन् उनीहरूको उपासना गर्नुपर्छ भन्ने चाहिने अब भावना अब यो आत्मावादी र अनात्मवादी मानिसहरू छन् क्या हाम्रो समाजमा अब यो आत्मावादीहरूको कुरा हो यो है त्यसमा उनीहरूले आत्मा छ ईश्वर छ हो ईश्वरको चाहिँ उपासना गर्नुपर्छ उनीहरूबाट आशीर्वाद लिएर अब आज शिवजी र गणेशबाट चाहिने आशीर्वाद लिएर जीवनलाई चाहिँ सुखमय बनाउने शान्तिमय बनाउने आनन्दमय बनाउने र पारलौकिक सद्गति परलोकको बाटो चाहिँ खुला गर्ने है सद्गति प्राप्त गर्ने बाटो चाहिने खुला गर्ने चाहिँ दिन हो आज त्यसो भए उनीहरूले यो महिला मात्रै नै लिनुपर्छ भन्ने पनि होइन पुरुषले पनि यो तिनको व्रत लिए हुन्छ क्या शिवजीको उपासना गर्ने हो गणेशको उपासना गर्ने हो यो उहाँबाट चाहिँ आशीर्वाद प्राप्त गरेर जीवनलाई सुखमय बनाउने हो शान्तिमय बनाउने हो परिवारको कल्याण गर्ने हो त्यसो भए उनीहरूले अब यो व्रत पुरुषले पनि लिएर हुन्छ पुरुषले लिने त्यहाँ त त्यति चलन छैन. हाम्रो यहाँ चाहिँ नि अब महिलाहरूले मात्रै धेरै लिने गरिरहनु भएको छ. अब यो चाहिँ हाम्रो मौलिक पर्व हो. अब नेपालको चाहिँ नि एउटा मौलिक पर्व हो यो. यो आदिन कालदेखि चाहिँ नि पहिला सीताजीले पनि व्रत बसेकी थिइन् भन्ने चाहिँ नि कथा पुराणमा पनि पाइन्छ. त्यसै कारणले यो व्रत चाहिँ नि
0: अब एउटा कुरा गुरु कस्तो छ भने नि अब व्रत नै बस्न पाइएन भनेर मन खल्लो बनाउने महिलाहरू पनि हुनुहुन्छ. किनभने बाढी पहिरो गयो होइन, विपत्ति आयो, भोटेको समय यत्रो बाढीले चाहिँ निकै ठुलो बिटन्डा मचाएको छ, धेरै नेपालीहरू चाहिँ ले मृत्युवरण गर्नु परेको छ, अङ्गभङ्ग हुनु भएको छ, कतिपय बेपत्ता हुनुहुन्छ. अब यस्तो अवस्थामा चाहिँ के गर्ने होला गुरु?
9: होइन, यो अवस्थालाई आपद धर्म छ. अब हाम्रो शास्त्रमा आपदमा जाने जस्तो जुठो सुतङ्ग पनि आपद धर्म लागु हुन्छ. है, बार्न सक्नेले बार्ने, बार्नु नसक्नेले नबार्ने, त्यस्तो व्यवस्था छ. त्यसको व्यवस्था कसरी बार्ने, के गर्ने, त्यतापट्टि नजाउँ अहिले. है कि, त्यसो हुनाले अब यो तिजको व्रत चाहिँ नै तपाईँको आपद धर्म अनुसार चाहिँ अब सकेसम्म अन्न नखाने. है, अब भगवान्को उपासना प्रभु चाहिँ नै किन यस्तो मलाई चाहिँ अब यो म नसक्ने भएँ भन्ने किसिमले त्यही अनुसार चाहिँ नि अब शिवजीको शिवजीसँग चाहिँ गुनासो गर्नु पर्यो, आशीर्वाद प्राप्त गर्नु पर्यो उहाँको. अब त्यो भोकै बस्नुपर्छ भन्ने पनि होइन. अब त्यो बस्नु पनि अब त्यो ठाउँ पनि मिल्नु पर्यो, सबै मिल्नु पर्यो. है, त्यसो हुनाले त्यस्तो मिलेन भने आफ्नो धर्म अनुसार यसो सम्झाउन मात्रै पनि भयो बाबु. श्रद्धा हो, आस्था हो, निष्ठा हो. श्रद्धा आस्था निष्ठा छ देवताप्रति, शिवजीबाट आशीर्वाद प्राप्त हुन्छ, जिन्दगीलाई सुखमय बनाउँछन् उनले, शान्तिमय बनाउँछन्, आनन्दमय बनाउँछन् भन्ने विश्वास छ भनेदेखि चाहिँ त्यो गर्ने हो, व्रत बस्ने हो. शिवजीप्रति भक्तिभाव राखेर चाहिँ अब त्यो अब घरमा पूजा लाउनेहरूले पनि अब त्यो घरमा लगाउनु मिल्ने भयो सब. अब अहिले बाढी पहिरो भन्नुभयो, त्यो अब उहाँहरूको घर पनि नहोला, केही पनि नहोला भनेर यसो चाहिने शिवजीको चाहिने एकछिन चाहिने जप गर्ने, ओम नम शिवाय, है ओम नम शिवाय, गम गणपताय नमः, है भनेर यस्तो मनले मात्रै सम्झँदा पनि उनले आपद त बुझ्छन् नि देवताहरूले. है, को आपद कालमा छ, को छैन भन्ने कुरा चाहिँ बुझ्या हुन्छन्. त्यसो भएको हुनाले अब यो श्रद्धाका साथ उहाँहरूको स्मरण गर्ने, पूजा गर्ने, अब पूजा गर्न मिल्नेले पूजा गर्ने, नमिल्नेले चाहिँ नि तपाईँको त्यही शिवजीको मन्त्र हो, नम शिवाय, यो चाहिँ महत्वपूर्ण मन्त्र हो. है, त्यस्तै गम गणपति नमः, गणेशको पनि यो महत्वपूर्ण मन्त्र हो, उहाँको उपासना गर्ने, त्यति गर्न पनि हुन्छ बाबु, उहाँहरूबाट आशीर्वाद प्राप्त हुन्छ. त्यसै कारण सक्ने समर्थ स्वस्थ मान्छेले चाहिँ नि व्रत बस्ने हो. व्रत पनि चाहिँ अघि मैले निवेदन गरिहाले, तिन किसिमको हुन्छ. जुन गर्न चाहिँ नि आफ्नो स्वास्थ्य सर्वतः आत्मा गोपाए, पहिला आत्माको रक्षा गर अनि मात्रै व्रत बस्ने, अरू पूजा आजा गर्ने काम गर भन्ने चाहिँ शास्त्रको आदेश भएको हुनाले त्यही अनुसार चाहिँ नि व्रत बस्ने, शिवजीको उपासना गर्ने, गणेशको उपासना गर्ने गर्नुपर्ने हुन्छ बाबु.
0: अब तपाईँ के भन्न चाहनुहुन्छ समग्र श्रद्धालु भक्तजनहरू र नेपाली महिलाहरूलाई गुरु?
9: होइन, अब यो चाहिँ यो शिवजी गणेशजीबाट चाहिने गणेशजी विघ्नहर्ता हुन् क्या, जीवनमा कुनै पनि विघ्न नपरोस् भनेर नै विघ्नहर्ता, विघ्न बाधा चाहिने बाटो मुक्ति पाइने, है त्यस्तो कुनै पनि नपरोस् भनेर उपासना गर्ने गणेशको. है, अब शिवजी त शिवजी सर्वदेव देवाधिदेव महादेव, है अब सबैका देवता शिवजी. त्यसै कुराले शिवजी सबै कुरा दिन्छन्, विघ्नहर्ता पनि हुन्, सबै हुन् शिवजी. त्यसै कुराले अब सबैले चाहिँ यो आजको दिनमा फेरि यो कर्म हुन्छ क्या अब जहिले पनि. अब भोलि पर्सि चाहिने तपाईँको शिवजीको उपासना गर्नु गर्दाखेरिमा अब चाहिने जति फल प्राप्त हुन्छ त्यो भन्दा आज व्रत बस्यो, आज शिवजीको उपासना गर्यो, आज गणेशको उपासना गर्यो भनेदेखि चाहिने त्यो हजारौं गुणा बढी फल प्राप्त हुन्छ क्या. आज त यो पर्व तोकिदिया छ, त्यसै भएर त अब आजै भाद्र शुक्ल तृतीयाको दिनमा शिवजीको उपासना गर्ने, चौथीको दिनमा चाहिँ गणेशको उपासना गर्ने भनेर भने हो. त्यसो भए हुनाले अब यो चाहिने त्यसो भएको हुनाले अब यो जिन्दगीलाई सुखमय, शान्तिमय, आनन्दमय दिने चाहिने कुरा भएको हुनाले र यो दिन चाहिने असाध्य उहाँहरूको स्मरणको लागि, उहाँहरूको उपासनाको लागि, शिवजीको र गणेशको उपासनाको लागि यो दिन चाहिने साह्रै ठुलो महत्वपूर्ण हो. मैले अघि नै निवेदन गरेँ, हजारौँ हजार गुणा बनाएको अघि पछि उपासना गर्नुभन्दा आज उपासना गर्नुमा आकाश जमिनको फरक पर्छ. त्यसो भएको हुनाले आज चाहिने सबै महिलाहरूले यो यो हाम्रो शास्त्रले चाहिँ यो कुनै जाति पाति यो यो त्यो भन्दैन क्या. त्यसको नाले जसले पनि शिवजीको उपासना गरे हुन्छ, शिवजी त शिवजी गणेशजी सबैका देवता हुन् नि त. है कतिपय महिलाहरूले नलिने पनि हामीले नलिने भन्ने पनि त्यस्तो पनि गरे सुनिन्छ है. तर त्यो होइन, अब जस्तो चन्द्र सूर्य सबैका हुन्ने, सबैतिर लाग्छन् नि चन्द्रमा सूर्य काहीँ पक्षपात गर्दैनन् नि, त्यस्तो शिवजी गणेशजी पनि सबैका देवता हुन् क्या. सबैले उहाँहरूको उपासना गर्यो, उहाँहरूलाई सम्झ्यो भनेदेखि सबैले सबैको लागि आशीर्वाद दिन्छन्, पक्षपात गर्दैनन् देवताले. त्यसो भएको हुनाले आज यो साह्रै महत्वपूर्ण दिन, सबैले चाहिँ शिवजीलाई सम्झनु होला, उहाँको उपासना गर्नुहोला श्रद्धाका साथ, आस्थाका साथ, निष्ठाका साथ, विश्वासका साथ. विश्वासमा आधारित छ हाम्रो शास्त्र. त्यसो भएको हुनाले आजको उहाँहरूलाई स्मरण गर्ने दिन चाहिँ आज साह्रै महत्वपूर्ण ठुलो दिन हो, सबैले सम्झनु होला भन्ने नै मेरो भनाइ हुन्छ बाबु.
0: हस् गुरु, यहाँको महत्वपूर्ण समय संवाद र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रणाम, नमस्कार.
9: हजुर, यहाँलाई र यहाँको रेडियो परिवारलाई पनि मेरो धेरै धेरै धन्यवाद बाबु.
0: उहाँ हुन्थ्यो वरिष्ठ संस्कृति वेद अध्येता प्राध्यापक डाक्टर रामचन्द्र गौतम. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम्बम बिदा चाहन्छु. नमस्कार.

0: Africa, see they country.
1: The bank of the money bank, Katama, 1,000.
0: I am a heart, my friend. I am a girl.
1: But you spoke to the king, Sarah, the to be sad.
2: क्लासिक टेक को दिन से इंटरनेट 7 महीने को लगी 5,700 साथ ही क्यारो टीवी ऐप में पाएंगे हो दिन से एचडी र एचडी वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में आज ही जरा जरूर हो कॉल करने हो 9709184 शर्त हरू
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक रेडियो 99.1

0: रेडियो एनआरएम 99.1।
1: लुगा लगाऊ, गाडी चल्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलाउँदै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेट तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अड्नु। अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
1: बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको छ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जमा नदिने,
0: खाल्ला खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेंगी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

FM 99.1 समयको ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ 28 गतेसम्म नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब 37,13,894 सिलिण्डर बराबर हो। त्यस्तै इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर 10 19,218 मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ। हाल कृष्णगिरीमा गएको पहिरोको कारण मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा ग्यास रिफिल गराएर काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको छ। भदौ 18 27 गतेसम्म त्रिभुवन राजपथ र बीबी राजमार्ग हुँदै करिब 3,79,529 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वितरण गरिएको छ। निगमका अनुसार यस अवधिमा दैनिक 47,000 सिलिण्डर उपभोक्तासम्म पुर्याइएको छ र वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर भइरहेको छ। यसैबीच भदौ 10 गतिको बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ। कृष्णवीरको सड़क खुलाउन गृह मन्त्रालय लगायत सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्। सड़क संचालनमा आएपछि सोही मार्गबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने र काठमाण्डुमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति व्यवस्था थप सहज हुने निगमले विश्वास गरेको छ। सड़क डिभिजन कार्यालय बैतडीले विभिन्न सड़क आयोजनाका 10 ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै तोकिएको म्याद समाप्त भइसकेको तर निर्माण तथा मरमत कार्य सम्पन्न नभएको जनाएको छ। निर्माण कार्य अलपत्र पार्ने र सम्झौताको पालना नगर्ने प्रवृत्ति बढ़ेपछि डिभिजनले यस्तो कड़ा कदम चालेको सार्वजनिक खरिद ऐन 2063 दफा 59 उपदफा 7 र ठेक्का सम्झौताको साधारण शर्त बमोजिम ती ठेक्काहरू तोड़िएको हो। निर्माण व्यवसायीले गर्नुपर्ने काम र भुक्तानी बाँकी रहेको विषयमा कार्यालयले 15 दिनको समय सीमा दिएको छ। सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र निर्माण व्यवसायलाई डिभिजन कार्यालयमा सम्पर्क राखेर आर्थिक फर फारक गर्न समेत भनिएको छ। सम्बन्धित व्यवसाय वा प्रतिनिधि उपस्थित नभएमा कार्यालयका प्राविधिक मार्फत नापजाँच गरी वित्तीय फर फारक गरिनेछ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 मेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले 2 साताको अवधिमा 1,78,44,22,746 रूपियाँभन्दा बढ़ी राजस्व संकलन गरेको छ। भोटेपछि नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित भन्सार कार्यालय बगाएपछि रसुवा गोड़ीबाट पनि आयात चीनको तिब्बत हुँदै लिजी नेचुङ नाकातर्फ डाइभर्ट हुन थालेपछि पछिल्लो साता गएको गत शुक्रबार एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन भएको हो। भदौ 10 गतेसम्म मुस्ताङ भन्सार कार्यालयमा 53,00,000,000 राजस्व संकलन भएको थियो। पछिल्लो साता दैनिक 30,00,000,000 रूपियाँको हारिमा राजस्व संकलन भइरहेको छ। बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै कोदो धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्। बेसार खेतीबाट किसानले आमदानी पनि राम्रो गरिरहेका छन्। स्थानीय किसान मया नानी नेउपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ। हाल स्थानीय बजारमा बेसारको पिठो प्रति गुरुवा 100 देखि 120 रूपियाँसम्ममा बिक्री भइरहेको छ। पर्यटनको राजधानी पोखरामा फेवाताल र पञ्चासे जोड़ने गरी अर्ग्यानिक इको ट्रेल जैविक पदमार्ग निर्माण हुने भएको छ। यसका लागि करिब 52,00,000,000 रूपियाँ अनुमानित लागत सहित टेण्डर आह्वान गरिएको छ। एसियाली विकास बैंक एडीबी र नगर विकास कोष र पोखरा महानगरपालिकाको लगानीमा शहरी उत्थानशीलता र जीवन्तता सुधार आयोजना अन्तर्गत यो परियोजना अघि बढ़ेको हो। महानगरको आयोजना कार्यान्वयन इकाईका व्यवस्थापक नवीन गौतमका अनुसार परियोजनाको वित्तीय संरचना पदमार्गको लम्बाई तथा वातावरणीय पक्षको सम्पूर्ण प्राविधिक तयारी पूरा भएर खरिद प्रक्रिया शुरू भएको हो। पदमार्ग निर्माणका लागि फेवा र पञ्चासे गरी 2 छुट्टाछुट्टै खण्ड बनाइएको छ। फेवातालो र परम्परागत र प्राकृतिक बाटोलाई स्तर उन्नति गर्दै 4 मुख्य खण्डमा कुल 17.25 किलोमिटर लामो पदमार्ग विकास गरिनेछ।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघले कुशल कूटनीतिक प्रयासद्वारा मलेसिया रोजगारलाई निरन्तरता दिने भूमिका खेल्न परराष्ट्र मन्त्रालय संघ आग्रह गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री कुमारले युवा श्रम तथा रोजगार मन्त्रालयको राजनीतिक प्रशासनिक नेतृत्व र संघको नेतृत्व समग्र वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत सुधारका माध्यमबाट सम्मानित पारदर्शी व्यवस्थित र मर्यादित बनाउन दत्तचित्त रहेको बताएका छन्। उनले समस्या समाधानका लागि श्रम मन्त्रालयको स्पिरिटलाई परराष्ट्र मन्त्रालयले आत्मसात गरेर कूटनीतिक पहल गर्नुपर्ने देखिएको समेत बताएका छन्। मलेसियाका चर्चित राजनीतिज्ञ अर्थशास्त्री तथा मानव अधिकार अधिवक्ता चार्ल्स स्यान्टियागोले 25 मेनपावर कम्पनीलाई फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा सूचीकरण गर्दा नेपालसँग परामर्शसँगै सूचित पनि नगरिएको भन्दै मलेसियाको मानव संशोधन मन्त्रालयको समेत आलोचना गरेका छन्। उनले नेपालका 25 एजेन्सीहरू छनौट गर्न कुन मापदण्ड र योग्यता आवश्यकताहरू प्रयोग गरिएको थियो, निर्माण कसले गर्यो र प्रक्रिया कसरी पारदर्शी थियो यसको जवाब दिनुपर्ने माग समेत गरेका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा हालटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा पनि धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विषय सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्रै नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढ़ेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दा समेत प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ न त ठोस पहल नै थालेको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.59 रूपियाँ र विक्री दर 153.19 रूपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.41 रूपियाँ र विक्री दर 109.84 रूपियाँ क्यानेडियन डलर 1 को खरिद दर 110 रूपियाँ र विक्री दर 110.44 रूपियाँ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्छ र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महीना पूरा हो सात क्लासिक टेप को 200 Mbps इंटरनेट सात महीना को लगी मात्र 5700 में साथ ही क्यारो टीवी ऐप में पाने हो 200 घंटा एचडी और एसडी टीवी वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट और आईपीटीवी अब क्लासिक टेक में आज ही जड़ान कर कल कर 9709184147
1: शर्त नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रेके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
0: रेडियो एनआरएन 99.1

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो दोहोरी।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क फोन
1: टेसो खुशीको कनेक्शन। तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुप टेकको उत्पादन।

Radio NRM 99.1 समयको ख्याल राखौं 9 बज्यो।

0: नेपाली रेडियो नेटवर्क बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्य देव भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ। बिहानी पख भदौरी छरीका बावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तीज पर्वको अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सरदावर्त शीतल, तिलगंगा, उमाकुण्ड, जय बागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वको अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ। राजधानीको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ। विगतमा तीज आउनु अघि हप्ता अघि रौनक शुरू हुन्थ्यो। तीजको गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 को भोटेको सिबारीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट, धादिङ, गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्क विहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत व्यवस्था स्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डुको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँमा शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ छैन। काठमाण्डुका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मकर महादेव लगायत क्षेत्रमा भक्तजन पुगेका छन्। जाजरकोटको नलगाट नगरपालिका 1 र 2 को सीमामा पर्ने बहुला खोलामा आएको बाढ़ीले भेरी करिडोर सड़क अवरोध भएको छ। बहुला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटान गर्नुका साथै नलगाड़ एकतर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिएका छन्। सड़कमा बाढ़ी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। खरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाइएको छ। भेरी करिडोर जाजरकोट, रूकुम पश्चिम र डोल्पालाई जोड़ने प्रमुख सड़क भएकाले सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। यसैबीच सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाट नगरपालिका 2 डाँडा गाउँको खर्कमा हजारी खत्रीको एक हल गोरू मरेका छन् भने वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन्। त्यस्तै गाउँ आसपासको जमीन विभिन्न ठाउँमा छिराछिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले जनाएका छन्।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पहिलो होम अप्लायन्सेस घर सजाउने एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: हरितालिका तीर्थका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्. आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका 4 ढोका खुल्ला भएपछि सहज भएको छ. बिहान 7 बजेसम्ममा 9000 भन्दा बढ़ी दर्शनार्थीद्वारा दर्शन भइसकेको छ. सुरक्षा स्रोतका अनुसार 3000 दर्शनार्थी लाइनमा छन्. नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको छ. मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ. ट्राफिक व्यवस्थापन पनि गरिएको छ. सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ. सादा पोशाकमा प्रहरी पनि परिचालन भएका छन्. प्रहरीले आज दिनभर 2 शिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ. नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ. नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिएका छन्. आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषयको गोष्ठी गर्न लागि समेत बताइएको छ. कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ. महाकवि देवकोटाको जन्म 1966 साल अर्थात कार्तिक कृष्ण औसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो. उनको निधन भने 29 भदौ 2016 सालमा भएको हो. गुल्मीमा निस्किए खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्. मुसिकोट नगरपालिका 5 इन्द्र गौड़ा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा 30 मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्. प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुम्लामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्कि खोला तर्दै थिइन्. सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ. घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ. त्यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ. प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ. उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ. आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ. बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मध्य प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ. गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ. गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो. तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ. पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ. चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्ली सम्मेलनको विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्. नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा समेत जोड़ दिएका छन्। त्यस्तै चीनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण पहल समेत प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी भएको सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ. यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ. यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ. र भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी ट्वेन्टी एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएकी छन्। 184 रनको लक्ष्य पछि आएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भएको थियो। कप्तान चमारी आथा पथुले सर्वाधिक 36 रन बनाएकी छन् भने यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढ़ी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बस सुनिराख्नु भएको छ. फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ प्रसारण भइरहेको छ. भने युट्यूबमा नेपाली नेटवर्क टीभीबाट पनि प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ट्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइदिन्छ. तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्. भाद्र शुक्ल तृतीयका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्. आजले श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ. हिजो दर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने खुवाउने परम्परा पनि छ. र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ. तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौ. आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात मातृत्वको संकेत पनि गरेको छ. तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढंगले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ. तीजको महत्व के छ त, र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौ. आदरणीय श्रोता, तीजले नेपालीहरू को समाजमा तीजको एकदमै महत्व छ र यो साउने संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने पनि पाइन्छ. यो पाला भोटेकोसी बाढ़ीले गर्दाखेरि, रसुवा बाढ़ीले गर्दाखेरि तीजलाई निकै ठूलो समस्या पनि सृजना गर्यो. तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात भोटेकोसीमा आएको बाढ़ीका कारणले गर्दा मानिसलाई बिटण्डा बचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौ. तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ. आज पनि पशुपति मा धेरै श्रद्धालु भक्तजनहरूको भीड़ लाग्ने गरेको छ. पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्. हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारवटै ढोका खुला भएका छन्. तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ. आदरणीय श्रोता, र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराए अनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ. यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा तीजको विषयमा पनि कुरा गर्न चाहन्छु. यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ. आज यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ. डिलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु.
1: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायु हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत व्यक्त गर्न चाहन्छु. तीज चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान, आपसिक सद्भाव, भातृत्व, पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा, गीत संगीत, संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो. त्यसैले अहिले तीज चाहिँ समाजमा रहेका विद्यमान असमानता, कुरुति, विभेदलाई हटाउने, सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ. तर आज देशको परिस्थिति बेग्लै छ. भोटेकोसीमा आएको बाढ़ीले धेरैको ज्यान लिएको छ. परिवार विस्थापित भएका छन्। राष्ट्र शोकको घड़ीमा छौं. हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन. यो
0: डाक्टर डिला सगरौला, अनि तीजको अवसरमा दर खानु हो, के खानु हो दर चाहिँ? हिजो
1: हामी दरै खाएनौँ. यो पालि
0: दरै खानु भएन. तीजको अवसरमा खास दर पहाडको गाउँमा बस्ने डर चाहिँ अलिकति फरक छ होइन, खासमा डरमा के खाइन्छ तिजको अवसरमा?
1: होइन, यो त पहिला खाने त परम्परा हो, चेलीहरू लामो समयसम्म माइत जान पाइदिन्थ्यो, पहिला परम्परा थियो माइत जाने, मिठो मसिनो खाने, नाच्ने, रमाइलो गर्ने, भोलिपल्ट पूजा आजा गर्ने, परिवारको दीर्घायुको कामना गर्ने, त्यो खालको पर्व तिज हो। तर आज मैले देखे कहीँ पनि, म आफू पनि कहीँ डर खाएन होइन, आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त त्यो छँदैछ, तर हामी हर्ष र उल्लास सहित जसरी यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ। त्यो देश रोएको छ, महाविपत्ति छ, महासंकट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ, अरू खान बस्न रमाइलो गर्न छैन।
0: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो, तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँ घरमा मनाउनेमा अलिकति भिन्नता आएको हो ढिलाजी तिजलाई।
1: तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनु भन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने संघ संस्था, पारिवारिक र पार्टी राजनीतिक कर्मीले आफ्नो संगठन निकायमा पार्टीले पनि महिलाहरूलाई डर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाड़मा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराई तर्फ बेग्लै खालको पनि छ। नेपाल भन्दा बित्तिकै विविधता बीचको एकता हो, हरेक वर्ग तर तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु।
0: नेपाली कंग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, डर खानका निम्ति यसपालि निमन्त्रणा आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन, कस्तो अवस्था?
1: नेपाली तिज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको डर खाने दिन थियो, नेपाली कांग्रेसको कार्य सम्पादनको बैठक थियो, हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर, हामी बिहानदेखि बेलुकासम्म नेपाली कांग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली कांग्रेसले हिजो मात्र बैठक गरेका छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली कांग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौं, आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौं।
0: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तीजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
1: कांग्रेस चाहिँ भड्किलो होइन, तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन, त्यस्तो होइन, यसमा हामी केन्द्रित छैनौ। अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली कांग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन, त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौं कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौ र आन्तरिक रूपले नेपाली कांग्रेसको संगठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौं।
0: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन, 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब? यतिखेर
1: हलो भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ, धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली कांग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानका बाटो खुल्ला गरेको छ, यसले पनि नेपाली कांग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै सबै चाहिँ नेपाली काँग्रेसले त्यसलाई स्वीकार गरेको छ. यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ. जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काँग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ. दोस्रो जति पनि चौधौं महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिज निर्णय भइसकेका छ. त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ. नेपाली काँग्रेसको महाधिवेशन पन्ध्रौं महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ. हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काँग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा पन्ध्रौं महाधिवेशन
0: खड्गाजी त अब पन्ध्रौं महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ. उतापट्टि देउबा पक्षले पनि पन्ध्रौं महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ. त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको देउबा पक्षलाई?
1: त्यो रणनीति नै होइन. आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो. तपाईँले देख्नुभयो
0: पार्टीबाट मात्र विदाई गर्दै
1: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थिए, फटाफट फिर्ता लिइरहनु भएको छ नि. म संलग्न छैन, सहभागी छैन. जहाँ रूख छ, जहाँ चार तारे झण्डा छ, जहाँ विचार छ, त्यही हाम्रो संलग्नता सम्बन्धमा छ. त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै संगठित हुनुपर्छ. पन्ध्रौं महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ.
0: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ? अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेको छ नि डाक्टर साहब, होइन? दुईटा महाधिवेशन हुन्छ नेपाली कंग्रेसमा त्यसो भए?
1: हुँदैन, नेपाली काँग्रेस एउटै छ. नेपाली काँग्रेस गगन थापाको नेतृत्वमा छ. नेपाली काँग्रेस पन्ध्रौं महाधिवेशनको तयारीमा छ. नेपाली काँग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
0: संस्थापन पक्ष हटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर ल्याउन सक्नु पर्यो नि त डाक्टर साह. पार्टीलाई मिलाउनु सकेन
1: लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो. यो भन्दा अगाडि मैले अघि नै भनिसके, पाँच बुधे सात बुधे हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौं, त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो. दोस्रो कुरा थियो यो जति पनि चौधौं महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो. तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध गरेर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जान हुँदैन भन्ने माग थियो. सबै त माग पूरा भएको छ नि त. अब त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ. अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र सम्वादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु
0: होइन. गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन. गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन. यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सक्छ.
1: आदरणीय सभापति गगन कुमार थापाले निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन. एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद बीपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली कान्ति. आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ. त्यसकारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो, किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ. तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने, कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक सम्वादहरू सभापतिज्यूले गरिरहनु भएको छ. मलाई त आशा छ धेरै साथीहरू जजलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले, हामी होइन जहाँ रुख ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
0: तर अब एउटा कुरा डाक्टर कस्तो छ भने नि, कंग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झण्डामा हटाउने कुरा, रूखमा हटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा? उहाँलाई के भन्नुहुन्छ तपाईँ
1: डाक्टर? फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जर अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि। आज सबै कुरालाई बिर्सिएर पुष मशान्तसम्म जतिले नवीकरण गर्नुभयो स्वत यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनुपर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर रोक्नुभयो, उहाँहरूलाई पनि आउने हटाउने वातावरण जस्तै यो 15 अधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पूरा भइसक्यो नि त।
0: अब माग पूरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दा
1: दुईटै कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त सम्वाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिज्यूले एउटा निर्णय गराउनु भएको छ, कार्य सम्पादनमा त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि शुरू भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काँग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु, प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ।
0: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
1: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लचिलो।
0: देवबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ सम्मान गर्ने पार्टीमा?
1: होइन सम्मान हो उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काँग्रेसको विधानै छ, यसलाई सहज स्वीकार गरेर नेपाली काँग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो 15 अधिवेशनकोमा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै सम्वाद गरिरहनु भएको छ, कतिले चाहिँ यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लामो लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउडा नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त।
0: म त हिन्दू हो होइन, म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ। कंग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
1: यो एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तीजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू मुस्लिम छन् बौद्ध छन्, विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काँग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौ। नेपाली काँग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो, तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्म निरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काँग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन् उल्झन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काँग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिममा म मुस्लिम हुँ भन्दै गयो भने त त्यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
0: हो अनि जाँदा जाँदै अब नेपाली कंग्रेसलाई एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन सबैजना एकै ठाउँबाट आएको होइन यो हरितालिका तीजमा मागेको मनोकामना पूरा हुन्छ होइन श्रीमानको चाहिँ आयु लामो हुन्छ व्रत बस्दाखेरि शिवजीको चाहिँ व्रत बस्छ निराहार व्रत बस्ने पनि प्रचलन छ अब यसपालाको निराहार व्रत चाहिँ कंग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढंगले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब
1: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ कतिले पानी फलफूल खाएर पनि राति बस्नुहुन्छ होइन पहिलो त यो एउटा हिन्दू परम्परा होइन पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन एकातर्फ यसको धार्मिक महत्व सांस्कृतिक महत्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्व पनि छ हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति यो पालिको तिज चाहिँ के हुनुपर्छ भनेर आज राष्ट्रमा ठुलो विपत्ति आयो महासंकट आयो जलवायु परिवर्तनका संकेतहरूले आज महासंकट हामीले बेहोर्नु परेको छ एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन् खोला नाला सुक्दै छन् काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन् आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बिहोर्या छ जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्रै होइन अब यस्ता संकटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त फेरि संकट त आइरहन्छ होइन त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस् पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौं र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौं सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौं आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु
0: हस् समयको महत्वपूर्ण समय र संवादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तीजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना
1: धन्यवाद सबैलाई शुभकामना
0: हस् आउनुहुन्थ्यो नेपाली कंग्रेसका सभापति डाक्टर ढिला सङ्ग्रह आज नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀ ਵਿੱਚ ਆਉਣੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਸਮਾਰਟ सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नुभएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुम्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@abu.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा कुद्रेके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समय सँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो डबल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

Eso es. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भएको छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.

0: खालस अनि रोगले समात्ला
1: कहाँ काका बनि अहिले बजारमा
0: अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुपको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: हेर हेर संसार छ कत्रो हातमा हट्ने जादु जत्रो समाचार अफ वर्ल्ड एन्ड मेट्रो छ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज

0: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
1: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जे के मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
0: त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
2: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
3: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
2: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
4: पाइटर जीवन खाती सम्पर्क मोबाइल नम्बर 97141427715 र 97161561133।
2: जेके मोबाइल मर्मत सेन्टर, कालिम्चो गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
5: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
6: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अलि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
5: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरिकोटमा छँदैछ नि। हाम्रा सेवा तथा सुविधाहरू, यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी, मिक्सर, टिभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
7: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 9844394564 र 9847864400।
5: नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट सादो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
8: एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
9: सुन्नु होला दिदी बहिनी, सुना दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खानी गरम, सन्चो भयो भन्दैमा बिच माइन छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परको अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुना दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
8: सार्वजनिक हितका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहडी दोलखाको जनहितमा जारी सन्देश। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्चे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउन हार्दिक अनुरोध गरिन्छ।
1: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो, भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायहरूलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल्स एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
0: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखाद्वारा जनहितमा जारी सन्देश।
2: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
3: किन एक्लै गनगन गर्नु भएको दिदी?
2: हेर न माइली, कमर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
2: ए हो र माइली, म त अहिले गइहाल्छ त्यसो भए।
4: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत संचार खानेपानी सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोलानाला खहरेहरूमा पानीको बहाव बढ्न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग जोखिममा रहेका घर गोठ विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल विद्यालय स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एफएम पोस्टर सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एसएमएस पोस्टर निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस् मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गरेर नागरिकलाई समयमै जानकारी गराउने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका चरीकोट दोलखा डिभिजन वन कार्यालय दोलखाको अनुरोध वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन् यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो हाब्रे सालक लगायतका संकटापन्न वन्यजन्तु वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो यसको संरक्षणमा ध्यान दियौं जैविक विविधताको संरक्षण गरौं वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौं सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 9854020159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं डिभिजन वन कार्यालय दोलखा
1: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस

0: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
0: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
1: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
0: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
1: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 45 112 र 98 43 52 28 11। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट सातदोबाको दोलखा।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवादित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
2: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।
6: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
7: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: जे तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ, अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँ तलामा तथा 7 दोबाट प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45, साथै काठमाडौँबाट चाबेल, चुच्चेपाटीबाट बौद्ध, भोरपाटी नारायणचार काँडागाडी पेप्सिकोला हुँदै जडीबुटी खारीचौर मुडे चरीकोट दोलखासम्म, काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर, साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। सहजता र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट बेलथा।

0: हालमा बनेको नेपालीहरूको लागि वाइट फोन सेनिटरी प्याड सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी.
1: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन परिकोटको चोकतिर
2: न्यू बिबिसी फर्निचर तथा फर्निसिङ सेन्टरमा.
3: यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू उपलब्ध छन्.
4: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्.
3: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ. सम्पर्कको लागि 9851446004 गणेश श्रेष्ठ 9844189969. न्यू बीबीसी फर्निचर तथा फर्निसिङ सेन्टर बिना पाछ चरीकोट बीच बजार चोकैमा.
5: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै.
6: Oh no! होइन बुढी, के हो
5: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो.
6: होइन, कुन साबुन लिएर आउँ त?
5: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न.
6: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्न आउने होइन त?
5: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
6: छैन.

0: केसिसो पेन्ट केमिकल इण्डस्ट्रीज प्रणाली दुलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
1: फिजाउने गलेर नजाने बगबग बास्न आउने
2: फोर एक्स झोल साबुन सरफ हर्फिक फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9808082585 र फोन नम्बर 0494217171।
1: लुगा सधैँ चम्किलो र मुलायम लुगा धुने साबुन पुर्खा र फोरेक्स।
3: ओहो, होइन काका, कता हिँड्नु हो?
4: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो। अब गोरु खोज्न पो कहाँ जाने होला?
3: गोरु पालेर के गर्नु काका? हलो झन्, बिउवा झन्, घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका। यी हेर्नुहोस् त, यसैमा छ काइदा, भएन त फाइदा।
4: ल त्यसो हो भने त म पनि ट्र्याक्टर खोज्न हिँडे हो। दसजनाले दिनभरि गरेको काम त एक घन्टामै गर्दो रहेछ।
5: 40 केजी तौल भएको 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर,
6: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
5: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
6: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
5: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
6: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
5: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ साइलेजहरू,
6: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
5: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू,
6: असिना अवरोधक ग्रिन नेट जालीहरू,
5: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हँसिया,
6: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
5: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यवानै होलसेल रेटमा बिक्री गरिन्छ।
6: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ।
5: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको, सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेउको घरमा रहेको छ। सम्पर्क व्यक्तिहरू प्रोपाइटर राजु प्रसाद चौलागाई, सम्पर्क नम्बर 9851741970, जनार्दन चौलागाई सम्पर्क नम्बर 9860104, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 9844065506।

0: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला।
1: के भयो के भयो
0: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
1: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
2: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुको साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, ढाका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
3: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सात बाटो, चरीगंज जाने बाटोमा। फोन नम्बर 49542123, मोबाइल नम्बर 9855074036।
4: अनि मिल्सिन बन्द गरेर के हो लग्न? यो पाँच पाँच जति गाउँ ल्याएको थिए फेरि दिनु पर्यो क्या?
5: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फिरिसके। के गर्ने के गर्ने? भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि। त्यसैले मिल्सिन छोडिदिए भाइ मैले त।
4: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आयुष मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है भाइ।
6: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चार कटर, मसला पिस्ने मिक्सर इत्यादिको फरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने मात्र ठाउँ हो
7: आयुष मेसिनरी कन्सर्न, चरीकोट बिच बजार, दोलखा।
6: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
7: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
8: 0949-12-8657
6: र 9843-22-2070।
9: होइन हो पाला, खाट सोफा दराज लिएर आएकी आएन?
10: नयाँको मान्छे पनि त्यही, नयाँको मान्छे पनि त्यही। हौ नानी, म पनि पो गएको हौ। क्या त भेराइटी भेराइटीको खाट, दराज, सोफा, चोप्ची, बाप्चु, छेदम छेदम मैले पनि पो लिएर आएँ त हौ।
11: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
12: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
13: चोक्ची, बाप्चु, छेसम, छेगम, ठी
14: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झाल झोका दराजमा बुट्टा पनि खोपिन्छ।
13: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्ध नगर, चरीकोट, दोलखा। प्रोप्राइटर चन्द्रदोङ। सम्पर्क नम्बर 9844239976, 9869633347।
15: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
16: हेलो बुढी, म त चरीकोट आए नि, म किन आएको?
17: सामान लिन गएको नि।
16: के सामान बुढी?
17: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
16: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
17: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
16: के चाहिँ लेखेकी रहेछ त? कारपेट सोफा दरा टेबल कुर्सी डोरमैट राउंड टेबल ये सबै सामान पीवीसी फर्निसिंग सेंटर बाटै ल्याउनु है बस पार्क जाने बाटोमा छ होइन
15: आधुनिक शोरूम पनि त छ हौ
8: साई कुरो बरो साई कुरो
18: हाम्रा सेवा तथा सुविधाहरू सोफा कार्पेट दराज टेबल कुर्सी डोरम्याट रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेसनका सामान चाहिएमा हामीलाई सम्झनुहोस् साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क नम्बर 9851465727 9841483340
19: र 9841311213 बेबिसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर सडक विभागबाट 50 मिटर तल बस ट्र्याक जाने बाटैमा
15: बेबिसी फर्निसिङ सेन्टर
20: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो अहिलेसम्म केही पनि तयारी गरे छैन के गर्ने होला
21: होइन ए दिदी किन चिन्ता लिनुहुन्छ हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी सबै समस्याको समाधान भइहाल्छ नि
20: होइन किन र के छ र त्यहाँ
21: र सुन्नुहोस् दिदी त्यहाँ त कुनै पनि सभा सम्मेलन विवाह व्रत बन्ध सप्ताह पूजा पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी
20: हो र भाइ अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ
22: हाम्रा सेवाहरू
20: दोलखा जिल्लाकै ठुलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा
22: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा
20: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ
22: वाटर प्रुफ टेन्ट सिलिङ टेन्ट फिटिङ गरिन्छ
20: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ
22: फोटो तथा भिडियोग्राफरको व्यवस्था
20: मेच टेन्ट कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा प्लेट कार्पेट भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ
22: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ
20: प्रोप्राइटर सम्पर्क नम्बर
22: कुमार श्रेष्ठ 9841022883 र 9855842883 दिलु श्रेष्ठ 9868547769 र 9817674502
20: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता बैतेश्वर क्याटरिङ सर्भिस
23: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
22: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता बैतेश्वर क्याटरिङ सर्भिस
24: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समय एकै गत साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य जीवहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभाका एजेन्डाहरू
25: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
24: असोज 6 गते 21 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
25: असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
24: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 0494-421-671 र 0494-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
25: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्य दैक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 को प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याए पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाई नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिसागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिसागु दोलखा,
0: माघा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय 32 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18, डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय, लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा, ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा, भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा,
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा, केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव, मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा समावेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र काबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असाठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेर सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-11-03, नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुगु सेवा केन्द्र जुगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी, दोलखा।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: बस्नु न। आहा, कति राम्रा तामा पितल चरेसका भाँडाहरू।
1: ओहो,
0: झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौँ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्या रे, नआउने त कुरै भएन नि।
1: दिदी, विदेशबाट त पैसा मात्र आउने हो, यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
2: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत हराइसित सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
0: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महानटार मार्ग, काठमाडौँ।
2: गीताश्री स्टोर, चरीकोट बैक्स बजार।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
6: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ जहाँ चरीकोट कलर सेन्टर छ।
7: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
8: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिनद्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रङहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलोसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रङहरू पनि यहाँ उपलब्ध छ।
9: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्का बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रङहरू लिनुहोस्।
10: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9844304265 र 0949481897, चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बिच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडिपट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
11: न्यु श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 9860673267, बलराम श्रेष्ठ 9841211188,
12: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 9844304265, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: राज्य हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा संविधानले एकै स्वरमा भन त
4: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ
5: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय

0: रेडियोले पनि ठ्याक्कै मिल्ने कुरा पो गर्यो त।
1: होइन, हाम्रो काका त आज एक्लै गुनगुनाउँदै पो हुनुहुन्छ त।
0: के भन्यौ, अलि साह्रो भन न, कान सुन्दिन अनि तिमीलाई ठम्म्याउन पनि सकिन मैले, आँखा धमिलो भइसक्यो। अब
1: ल अलि नजिक आए काका, अब त चिन्नु हो?
0: तल्ला घरे कान्छीकी नातिनी होइन?
1: हो काका हो। अनि सन्चै हुनुहुन्छ त काका?
0: के सन्चो भन्नु भा, उमेर बढ्दै बढ्दै गएको छ, शरीर कमजोर भएको छ, मुख पटक्कै मिठो छैन, हात खुट्टा सिस्नाले पोले झैँ गर्छ, झमझम गर्छ, निन्द्रा लाग्दैन, खाका कुराहरू केही पच्दैनन्, सन्चो के बिसन्चो के, यस्तै छ नानी।
1: ल काका पनि हजुरकै दैलोमै यही चरीकोटमै आयुर्वेद स्वास्थ्य केन्द्र छ त। वृद्ध अवस्थामा यस्ता समस्याहरू धेरै आउने हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रले विशेष किसिमको ज्येष्ठ नागरिक सेवा राखेको छ नि त काका। यस्ता समस्याहरूका लागि जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था पनि छ नि काका। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: बडो राम्रो कुरा पो आयो त नानी, गाउँभरिका सबैलाई लिएर आजै जान्छु म त।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवाहरू उपलब्ध छन्। यसका साथै ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: यदि हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले, करेन्ट लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पुर्यायो भने त्यसलाई हामीले जलन भन्ने गर्दछौ। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौ। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौ। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको जलन सतहभन्दा भित्रपट्टि गयो भने त्यस्ता किसिमको जलनलाई मध्यम किसिमको जलन भन्दछौ। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, जुन जलन आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिस्याउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
1: जलनबाट बस्ने सन्देशमूलक सूचना: चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्नी, भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिन्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
2: जलनबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औँलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
4: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
3: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
4: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
3: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
4: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुशिक्षित हुनुहोस्, चनाखो रहनुहोस्।
3: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
1: किन एक्लै गनगन गर्नु भएको दिदी?
0: हेर न माइली, कमर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: नमस्कार, म डाक्टर निशा कुसुम। आज म तपाईहरूलाई एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको उचित प्रयोगबारे जानकारी गराउँदैछु। रोगको संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगाई तथा परजीवीहरूको विरूद्ध प्रयोग गरिने औषधिहरूले जब काम गर्न छोड्छन् तब हामी त्यसलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास भएको मान्छौं। यी औषधिहरूको आफू खुशी अत्याधिक प्रयोग र दुरूपयोग गर्दा पहिला काम गर्ने औषधिहरूले अहिले काम गर्न छोडिरहेको छ। हामीले भुल्नै नहुने अर्को कुरा के हो भने पशु पंक्षीहरूमा गरिने एन्टीमाइक्रोबियल औषधिहरूको अत्याधिक र जथाभावी प्रयोगले अन्तत मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले यस्तो समस्याबाट बस्न कुनै पनि एन्टीबायोटिक लगायत एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीहरूको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
4: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखाको सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनस्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बालबालिकाहरूलाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बालबालिकाहरूलाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याइ उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बालबालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बालबालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनस्थापना केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ। कुपोषित बालबालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीका लागि पोषण पुनस्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोला। स्वास्थ्य शाखा प्रमुख केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी दोलखा।

0: के तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ? अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।

0: सरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँ तलामा तथा सातदोबाट प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45। साथै काठमाडौँबाट टाभेल, चुच्चेपाटीबाट बौद्ध, भोरपाटी नारायणचार काँडागाडी पेप्सिकोला हुँदै जडीबुटी खाडीचौर मुडे चरीकोट दोलखासम्म। काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर, साथ साथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। सहजता र विश्वासिलो यात्राका लागि हाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: एन्टिबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
1: सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खाने गरम, सन्चो भयो भन्दैमा बिच माइन छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परको अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
0: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: नमस्कार, म निर्माया उदास। डाक्टर साहबलाई एउटा प्रश्न सोध्न मन थियो, एन्टी माइक्रोबियल औषधिको राम्रोसँग प्रयोग गरेन भने त औषधिले कामै गर्न छोड्छ रे, यस्तो समस्या हुन नदिन हामीले के गर्नुपर्छ त डाक्टर साहब?
0: निर्माया उदासको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर मदन कुमार उपाध्याय।
3: सधैँ बिरामी पर्दा स्वास्थ्य कर्मीहरूकै सल्लाह अनुसार उपचार गर्नुपर्छ, औषधिको पूरा मात्रा लिनुपर्छ, पछिको लागि बचाएर राख्नु हुँदैन, संक्रामक रोग विरूद्धको खोप लगाउनुपर्छ, नियमित साबुन पानीले हात धुने गर्नुपर्छ, पशु पक्षीहरूमा जथाभावी एन्टिबायोटिक्स तथा एन्टी माइक्रोबियल औषधिहरूको प्रयोग गर्नु हुँदैन।
0: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

0: स्वास्थ्य कार्यालय दोलखाको सूचना।
1: बाल बालिकाहरूलाई विभिन्न संक्रामक रोगबाट बचाउन जन्मेदेखि 15 महिनासम्मको उमेरमा 13 रोगहरू विरूद्धका खोपहरू नेपाल सरकारबाट निशुल्क उपलब्ध हुन्छ। बाल बालिकाहरूलाई उमेर अनुसार लगाउनु पर्ने सबै खोपहरू पूरा गराएमा मात्र बच्चाहरूलाई स्वास्थ्य राख्न तथा संक्रामक रोगबाट बचाउन सकिन्छ। तसर्थ 15 महिना उमेरभित्रमा लगाउनु पर्ने सबै खोपहरू समयमै पूरा गराउ। 15 महिनामा लगाउनु पर्ने दाजुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतका खोपहरू छुट भएको भएमा नजिकको खोप केन्द्रमा लगी आफ्नो बाल बालिकाहरूलाई खोप पूरा गराउनु हुन अपील गर्दछौ। सम्झनुस्, सबै खोप तोकिएको उमेरमा पूरा मात्रामा लिएमा मात्र बाल बालिकाहरूलाई रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाए तापनि सधैँ सरसफाईका सबै व्यवहारहरूको पालना गरौं। जिल्ला खोप समन्वय समिति दोलखा, जनस्वास्थ्य कार्यालय दोलखा। डिभिजन वन कार्यालय दोलखाको अनुरोध। वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन्। यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो। हाब्रे, सालक लगायतका संकटापन्न वन्यजन्तु, वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो। यसको संरक्षणमा ध्यान दिऊ, जैविक विविधताको संरक्षण गरौं। वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो। वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ। वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो। यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौं। सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं। कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं। वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 98 540 20 159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 मा खबर गरौं। डिभिजन वन कार्यालय दोलखा।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको मौजूदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना।
1: यस कार्यालयको चालू आर्थिक वर्ष 2083-84 आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा सेवा आपूर्ति गर्ने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको मौजूदा सूचीमा सूचीकृत हुन इच्छुक इजाजत प्राप्त फर्म कम्पनी तथा संस्थाहरूबाट सार्वजनिक खरिद ऐन 2063 दफा 6 क अनुसार मौजूदा सूची तयार गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न राखी कार्यालयमा समयमा तोकिए बमोजिमको निवेदन साथ मौजूदा सूची दर्ता गराउनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: उपलब्ध गराउनु पर्ने वस्तु सेवा तथा परामर्श स्टेसनरी तथा मसलत सामग्रीहरू रजिस्टर फाइल फोटोकपी पेपर नेपाली कागज पेन इरेजर पेन्सिल स्ट्याम्प प्याड पन्चिङ मेसिन लगायत अन्य स्टेसनरी सम्बन्धी सामग्रीहरू
1: छपाई सम्बन्धी कार्य लेटर प्याड छाप ब्यानर परिचय पत्र वार्षिक रिपोर्ट पुस्तक अभ्यास पुस्तिका दर्पण ब्रुसर मेनु रसिद प्याड विभिन्न फारमहरू लगायत छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू
0: सवारी साधन मर्मत सम्भार सोकको पार्ट्स आपूर्ति बाइक गाडी मोटर लगायतका पाटपुर्जा मर्मत सर्भिसिङ लगायतका सामग्रीहरू
1: सूचना प्रविधि सम्बन्धी कार्यहरू सूचना विज्ञापन तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सम्बन्धी कार्यहरू इन्टरनेट सेवा आदि
0: फर्निचर फ्लोरिङ तथा फर्निसिङ टेबल कुर्सी सोफा बेड म्याट्रेस पर्दा कार्पेट तन्ना दस्न सिरक सिरानी लगायत डेकोरेसन सम्बन्धी सम्पूर्ण कार्यहरू
1: मेसिनरी तथा विद्युतीय उपकरण आपूर्ति तथा मर्मत सम्भार र अन्य विद्युतीय उपकरण कम्प्युटर प्रिन्टर ल्यापटप फोटोकपी मेसिन सोलर पावर ब्याट्री सीसीटीभी टेलिफोन हिटर फ्यान एसी विद्युत तथा नेटवर्किङ सम्बन्धी उपकरण तथा सेवा मोबाइल प्रिन्टर मेसिनको मसी कार्टेज तथा टोनर रिफिल र अन्य विद्युतीय उपकरणहरू
0: निर्माण रङ रोगन तथा मर्मत साभर सम्बन्धी कार्य भवन सिंचाई कुलो ढल पथमार्ग तारबार लगायत सार्वजनिक संरचना निर्माण तथा बायो इन्जिनियरिङ सम्बन्धी कार्यहरू लगायत अन्य फलमसँग सम्बन्धित सामग्री तथा कार्यहरू
1: परामर्श सेवा परामर्श सम्बन्धी सेवाहरू अध्ययन अनुसन्धान सम्बन्धी कृषि वन सेवा गुडमेल खनजोत घाँस काट्ने विषादी छर्ने काट्ने चुट्ने औजार बिरुवा बिउ बिजन विषादी मल वनस्पति तथा अन्य उपकरणहरू
0: कला सेवा चित्रकला पेन्टिङ लेख सम्बन्धी कार्य लजिस्टिक सम्बन्धी कार्य होटल लजिङ फुटिङ टी सर्ट जुत्ता झोला लुगा कपडा लगायतका सामग्रीहरू
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू फर्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि मुवक भ्याट तथा स्थायी लेखा नम्बर प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि अन्तिम आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि व्यावसायिक इजाजत पत्रको प्रतिलिपि प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालो सूचीमा नपरेको बेहोरा खुलाइएको सो घोषणा सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको कागजातको प्रतिलिपि र कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म संस्था कम्पनीको स्पष्ट ठेगाना फोन नम्बर वा मोबाइल नम्बर इमेल तथा वेबसाइट उल्लेख गरिएको हुनुपर्नेछ। माथि उल्लेखित प्रत्येक कार्य वा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रित नपुगी आएका निवेदनहरूलाई मान्यता दिइने छैन। प्राप्त निवेदनहरू मौजूदा सूचीमा दर्ता गर्ने वा नगर्ने अधिकार यस कार्यालयले रहनेछ।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखा।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
3: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
4: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
3: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
4: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 र 98342 5211। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट सातदोबाको दोलखा।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खानु पर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग र मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेडिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेश आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिहु गाउँपालिकाको साथमा शिविर नेपाल र ग्रामीण विकास सुकी संघको संयुक्त अपील।
3: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल
4: ब्याङ्क।
5: महिनावारीले सफलता नोचेको विथ सेफ्टी अल्ट्रा, डोन्ट स्टप एभर।
6: छिटो सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दिए जस्तो प्रभु मनी ट्रान्सफर।
7: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
8: Introducing Supia Makgabari Chicken, the hottest noodles of Nepal.

0: छोरीहरू आयो, बल्ल मलाई तिजा जस्तो भयो।
1: कान्छी पनि हरलक्कै बढी छ नि हयामा।
0: मलाई त्यसकै पिर त छ नि।
1: के पिर हो रामा?
0: अब तिमीहरूले घर गरेर खाइहाल्यौ, त्यसलाई पनि एउटा पढे लेखेको धन सम्पत्ति भएको केटोलाई बिहे गरिदिन पाए मलाई ढुक्क हुन्थ्यो।
1: पढे लेखेको धन सम्पत्ति भएको मात्र भएर पनि हुँदैन कि आमा, माया गर्न चाहिन्छ, मायाले चाहिँ खाना दिन्छ र
2: खोइ हामीले खाइएकै छ क्या अरे। तैँले जस्तो बुढोले कुट्यो भनेर हार गुहार माग्दै माइत आउनु पर्यो होइन,
1: व्रत नबोल है माइली, भाकी कुरा त हो नि है आमा।
0: बाबा धेरै ठुलो कुरा नगर, यसको जस्तो धन मात्रै भएर पनि हुँदैन रहेछ, तेरो जस्तो माया मात्रै गर्ने भएर पनि नहुँदो रहेछ।
1: माया गर्ने चाहिन्छ कि आमा, कान्छी पढ लेखेकी छ, धन सम्पत्ति त आफै पनि कमाइहाल्छ नि। त्यस्तो राम्रो जोबन जसले माया गर्छ उसकै लागि खर्छ,
2: म त कान्छीलाई यही सिकाउने हो मनमाया।

0: cura.
1: Etnia? यो
0: म त प्रदीप खड्का होइन र हिरो
1: अनि म हिरोइन जस्तो होइन र
0: आर्यो घर छु
1: किन र
0: कतिकै मेरो पनि दुई चारजना गर्लफ्रेन्डहरू थियो त्यो गर्लफ्रेन्डलाई मैले छोडिसकेँ
1: मलाई पनि छोडिस् भने

0: स्कलरसिपको फर्म भरिस् त.
1: सर्टलिस्टमा परेको छु, अब इन्टरभ्यूमा जानु भएको छ.
0: वा, मेरो साथी पनि डक्टर डक्टर फुलमाया विश्वकर्मा.
1: अन्त नि के भयो तेरो?
0: म त आर्मीमा भिडियो यार, सेकेन्ड लेफ्टिनेन्ट.
1: मेरो साथी नि लेफ्टिनेन्ट वन माया छेत्री.
0: वा यार, जसले अन्याय गर्छ ड्याङ कि ड्याङ दिने हो.
1: बोर्डर लाइन कुर्थे
0: कुर्दिने यार, सोच छ. मिन्स भएको भन्दा चाहिँ प्याड लिएर आउँदैछ.

विद्युत महसुल तथा बाँकी बकेउता बुझाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। यस नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ग्राहक महानुभावहरूमा 60 दिन भन्दा बढ़ी समय अवधि विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूको लाइन जुनसुकै समयमा पनि काटिने भएकाले हालसम्म आफूले उपभोग गरेको विद्युत महसुल रकम यथाशीघ्र भुक्तानी गर्नुहुन जानकारी गराइन्छ। साथै अनाधिकृत तवरले बिना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ। विद्युत चोरी भएको पाइएमा नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण विनियमावली अनुसार कार्यवाही हुने बेहोरा समेत जानकारी गराइन्छ। विद्युत उपभोक्ताहरूमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको हार्दिक अनुरोध, नियमित रूपमा विद्युत महसुल अनलाइन पेमेन्टबाट समेत भुक्तानी गरी छूट सुविधाको उपयोग गरौं। अनावश्यक 25% जरिवाना तथा लाइन काट्दा जोड्दा लाग्ने जरिवानाबाट बचौं। विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं। विद्युत चोरी गर्नु सामाजिक कानूनी तथा दण्डनीय अपराध हो। विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौं। विद्युत चोरी भेटिएमा विद्युत कार्य खबर गरौं। विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, विद्युत सम्बन्धी काम गर्दा सुरक्षामा ध्यान दिऊ, दक्ष प्राविधिकहरूबाट मात्र वायरिङ तथा विद्युतीय कार्यहरू गराऊ, रूखका हाँगाबिगा तथा बोट बिरुवाले विद्युतीय संरचना छुन नदिऊ, छोएको पाइएमा तथा जोखिमयुक्त विद्युतीय संरचना देखिएमा तुरन्त कार्यालयमा खबर गरौं। सर्भिस टेबल तथा विद्युतीय संरचनामा कपड़ाहरू नसुकाऊ, भिजेको हातले विद्युतीय उपकरणहरू नछुऊ, इन्डक्सन चुलोको प्रयोग बढ़ाऊ, विद्युतीय जोखिम न्यूनीकरण गर्न सूचना प्रदानका साथै आवश्यक सहयोगको अपेक्षा गर्दछौ। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट। पुनश्च ग्राहकहरूको मिटर जडान, मिटर रिडिङ, महसुल भुक्तानी तथा विद्युत सम्बन्धी अन्य कुनै पनि समस्या भएमा तपसिलको नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू चरीकोट युनिट केन्द्र 049-421-109 र 049-421-909, सिंगटी युनिट केन्द्र 049-410-080 र 410-084, जिरी प्रशाखा 049-400-080, बैनापोखरी युनिट केन्द्र 049-411-009, जफे युनिट केन्द्र 98-49-11-98-11, बाखोर युनिट केन्द्र 049-430-009, खरीडुङ्गा युनिट केन्द्र 98-44-32-88-44, सैलुङ फ्युज सेवा 98-44-18-60-99, दोलखा युनिट केन्द्र 049-412-070, नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र सरिकोट दोलखा।

0: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ सम्भावित प्रभावहरू विद्युत संचार खानेपानी सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ खोलानाला खहरेहरूमा पानीको बहाव बढ्न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ कमजोर भूभाग जोखिममा रहेका घर गोठ विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ कृषि क्षेत्रमा प्रभाव धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ अस्पताल विद्यालय स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एफएम पोस्टर सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एसएमएस पोस्टर निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस् मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गरेर नागरिकलाई समयमै जानकारी गराउने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ भीमेश्वर नगरपालिका तरिकोट दोलखा
1: साधारणतया हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ
2: विज्ञको भनाई अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने सुक्खा खोकी लाग्न सक्ने घाँटी चिलाउने आँखा रातो हुने छाला फुस्रो हुने टाउको दुख्ने मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने आलस्य लाग्ने हुन सक्दछ
3: वायु प्रदूषणबाट बच्ने उपायहरू वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने वायु प्रदूषणको जाँच पनि गर्ने घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानीपूर्वक नियन्त्रण गर्ने वन जंगलको संरक्षण गर्ने वायु प्रदूषण बढेको अवस्थामा बालबच्चा वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ
4: वायु प्रदूषणबाट बचौ स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ
3: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय हेटौडा मकवानपुर नेपाल

0: एन्टीमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कसरी कायम गर्न सकिन्छ?
1: एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोगले महत्वपूर्ण उपचारमा यिनको प्रभावकारितालाई बचाइराख्न सकिन्छ।
0: त्यसको लागि आफूले प्रयोग गरेको वा अरूले प्रयोग गरेको औषधि अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र आफूले पनि प्रयोग नगर्ने।
1: औषधि सेवन गरेको केही दिनमा आफूलाई सन्चो भएको महसुस भए तापनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको पूरा मात्रा सेवन गर्ने।
0: आफू, पशु पन्छी र वातावरणको ख्याल राखौं।
1: एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
0: विश्व एन्टीमाइक्रोबियल जनचेतना सप्ताह 18-24 नोभेम्बर,
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहडी तोलखाको जनहितमा जारी सन्देश। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्चे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अप्नाउन हार्दिक अनुरोध गरिन्छ।
3: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो, भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायहरूलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल्स एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
2: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखाद्वारा जनहितमा जारी सन्देश।

बैटेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 10-4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधिभित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोक्का हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 4-1 बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सही 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था।

0: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विधवा पतिको मृत्यु दर्ताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दलित बालबालिका, पाँच वर्ष ननागेका, एउटै आमाबाट जन्मिएका बढीमा दुई सन्तानको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। वडा कार्यालयका लागि विशेष अनुरोध, परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाणपत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने, जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने। यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा बैकेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, बैकेश्वर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,
1: पाँडुडाँडा। एउटा उद्यमशील नेपालीको साथमा सधैँ महेन्द्र बोलेरो पिकअप।

0: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखाको जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण डाटा सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिका भित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गए हेर्न सक्नुहुनेछ। यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयका माग नदेखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ। जानकारीका लागि विजय ब्राथोकी अमिन, सम्पर्क मोबाइल नम्बर 98625795585, मानबहादुर जिरेल सूचना अधिकारी, सम्पर्क फोन नम्बर 98446475720, राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: यस्तो बिग्रेको फिल्टर बेच्ने, तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
2: होइन, के भएर भाइ?
1: फिल्टर किनेको 1 महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
2: त्यस्तो त नहुनु पर्ने, खै फिल्टर हेरौँ त।
1: यी हेर्नुहोस्।
2: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर छ, अनि कहाँबाट पानी छान्छ त?
1: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
2: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
1: के थाहा छ, अनि यसलाई सफा कसरी गर्ने हो? लाउन सिकाइदिनु पर्यो दाइ।
2: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
1: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
2: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल 6-6 महिनामा नयाँ फेर्नुपर्छ है।
1: अब त थाहा भइहाल्यो नि दाइ, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने 6-6 महिनामा।
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।

0: हेलो
1: नमस्ते म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठापनको लगायत कलेवरी दिएर म्यासेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
3: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
6: बागमती प्रदेश सरकार, आन्तरिक मानव तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

मिरी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना। यस जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका देहाय बमोजिमका सेवाहरू समेटी नगरका प्रत्येक वडाहरूमा निम्न बमोजिमको मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेकोले शिविरमा उपस्थिति भई सेवा लिनु हुन सरकारवालाहरू सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध हुने सेवाहरू योजना सम्झौता, अपङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति र स्थान जिरी नगरपालिका वडा नम्बर 6, मिति 2083 भदौ 16 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन, जिरी नगरपालिका 7 भदौ 17 गते, जिरी नगरपालिका 4 भदौ 18 गते, जिरी नगरपालिका 5 भदौ 23 गते, जिरी नगरपालिका 3 भदौ 24 गते, जिरी नगरपालिका 8 भदौ 25 गते, जिरी नगरपालिका 9 भदौ 26 गते, जिरी नगरपालिका 2 भदौ 30 गते र जिरी नगरपालिका 1 भदौ 31 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन। शिविर सम्बन्धी थप जानकारीको लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। केशव दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: हेलो बुढी, म त जरीकोट आए नि, म किन आएको?
1: सामान लिन गएको नि।
0: के सामान बुढी?
1: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
0: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
1: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
0: के चाहिँ लेखेकी रहेछ त? कार्पेट सोफा दराज टेबुल कुर्सी डोरम्याट राउन्ड टेबल यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, बस पार्क जाने बाटोमा छ होइन?
2: आधुनिक सोरुम पनि त छ हौ।
3: साई कुरो बरो साई कुरो।
4: हाम्रा सेवा तथा सुविधाहरू सोफा कार्पेट दराज टेबल कुर्सी डोरम्याट रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क नम्बर 9851465727, 9841483340
6: र 9841312013। बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर सडक विभागबाट 50 मिटर तल बस्तुराग जाने बाटैमा
7: बीबीसी फर्निसिङ सेन्टर।
8: ओहो, होइन काका, कता हिँड्नु हो?
9: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो, अब गोरु खोज्न पो कहाँ जाने होला?
8: गोरु पालेर के गर्नु काका? हलो झन् जुवा झन् घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका। यी हेर्नुहोस् त, यसैमा छ काइदा, भएन त फाइदा।
9: ल त्यसो हो भने त म पनि ट्याक्टर खोज्न हिँडे हो। 10 जनाले दिनभरि गरेको काम त 1 घन्टामै गर्दो रहेछ।
10: 40 केजी तौल भएको 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर।
11: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
10: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
11: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
10: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
11: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
10: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने म्याट, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ साइलेजहरू,
11: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
10: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू,
11: असिना अवरोधक ग्रिन नेट जालीहरू,
10: धान गहुँ कोदो मकै काट्ने ब्रश कटर तथा सेल्फ हसिया,
11: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
10: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यबारै होलसेल रेटमा बिक्री गरिन्छ।
11: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ।
10: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको, सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेउको घरमा रहेको छ। सम्पर्क व्यक्तिहरू प्रोप्राइटर रामजी प्रसाद चौलागाई, सम्पर्क नम्बर 9851741970, जनार्दन चौलागाई सम्पर्क नम्बर 9860104, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 9844065506।

0: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि सरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ, जहाँ सरीकोट कलर सेन्टर छ।
1: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् सरीकोट कलर सेन्टरमा।
2: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
3: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्क बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने सरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
1: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98-44-30-24-65 र 0-49-4-97। सरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, सरीकोट बीच बजार, कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ।
4: न्युट्रिस हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्स बक्सर,
1: यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्युट्रिस हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 97-93-63-62-64, बलराम श्रेष्ठ 98-41-21-21-88,
5: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98-44-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
7: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
6: होइन, किन र के छ र त्यहाँ?
7: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
6: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
8: हाम्रा सेवाहरू
9: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
8: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
9: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
8: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
9: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
8: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
9: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
8: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
9: प्रोप्राइटर सम्पर्क नम्बर
8: कुमार श्रेष्ठ 98-41-22-883 र 98-5-12-42-883, दिलु श्रेष्ठ 98-68-85-47-69 र 98-17-67-54-02।
9: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, बैतेश्वर क्याटरिङ सर्भिस।
10: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, बैतेश्वर क्याटरिङ सर्भिस।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: होइन हो पाला, खाट सोफा दराज लिएर आए कि आएन?
1: नयाँको मान्छे पनि त्यही, नयाँको मान्छे पनि त्यही। नानी म पनि पो गएको हौ, त्यहाँ त भेराइटी भेराइटीको खाट दराज सोफा चोक्ची बाप्चु छेचम छेदम मैले पनि पो लिएर आए त हो।
2: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
3: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
4: चोक्ची बाक्सु छेसम छेगम ठीक,
5: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल ढोका दराजमा बुट्टा पनि खोपिन्छ।
4: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्ध नगर चरीको दोलखा, प्रोपाइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9869633347।
6: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
7: अनि मिल्सिन बन्द गरेर के हो, लौ न यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिन पऱ्यो क्या?
8: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि, हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फिर्सक्यो। के गर्ने के गर्ने, भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिन छोड्दै भाइ मैले त।
7: भाइ त्यो दोलखा चरीको बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न, अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि, पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है भाइ।
9: अब मेहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, टायर कटर, मसला पिस्ने मिक्सर इत्यादिको भरपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने मात्र ठाउँ हो
10: आयुष मेसिनरी कन्सल्टेन्सीको बीच बजार दोलखा।
9: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
10: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
4: 0949-12-81-6057
9: र 9843-22-20-70।
11: कोही गर्छ मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा, आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
12: हेर्नुहोस् बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्, जे के मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त मैले त बनाएर लिएर आइसके। हेलो
11: वैदा, त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
4: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
13: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन एक घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड, प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
4: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
6: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 9741-84-27-15 र 9741-66-51-33।
4: जे के मोबाइल मर्मत सेन्टर, कालिम्पो गाउँपालिका 3 सिंहची बजार, दोलखा।
6: हाइलाइट्स नेपाल, कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोस भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494216171 र 0494216912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 औं बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राविन कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन, पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijuli कालिन्चोक साको 6058, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती माबी कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी सांस्कृतिक माबी कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि माबी कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरीशंकर 9 नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामीचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचागो दोलखा,
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डारा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 सरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्थाले मिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाइगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समिति को सम्बन्ध में संचालक समिति को वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्ध में आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 भदौ 26 गते स्थान ठुलो पातल चिपचिपे क्षेत्र साबिक ठुलो पातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म भदौ 26 गते ठुलो पातल निहाले साबिक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नान्दु बैतेश्वर माभी बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी भुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनजाति माभी साबिक गैरीमुदी र मिर्गे गाविस भदौ 29 गते जुगु नीलकण्ठेश्वर माभी गौरीशंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर वडा नम्बर 7 मा असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिचोक बिगु सैलुङ मेलुङ र तानाकोसी गाउँपालिका
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर 8 को एबो समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 8/5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ
1: मुख्य कार्यालय मैना पोखरी फोन नम्बर 049-4110-30 नाम्दु सेवा केन्द्र नाम्दु 98-5-13-22-136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-5-13-22-137 जुगु सेवा केन्द्र जुगु 98-5-13-22-141 चरीकोट सेवा केन्द्र चरीकोट 98-5-13-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-5-13-22-147 भेष बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा सहकारी संस्था लिमिटेड बैतेश्वर 5 मैना पोखरी दोलखा

0: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
1: के हुनु र नानी, जसो तसो घर त बनाइयो, हाउस वासिङ मेसिन सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नानी।
0: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोटमा छँदैछ नि।
2: यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, चिम्नी मिक्सर, टिभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
0: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 9844 59 54 74 00। नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोट सातो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।

0: ¿Qué hubo? ¡Cao, cao!
1: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगाए सम्पूर्ण फर्निसिङ सामानहरू लिन सरीकोटको चोकतिर
0: नेवा व्यवस्थित फर्निचर तथा फर्निसिङ सेन्टरमा यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत
2: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा
0: सोफाको डिजाइन गरे सम्पर्कको लागि 9851456004 गणेश श्रेष्ठ 9844189969 न्यू बीबीसी फर्निचरका फर्निसिङ सेन्टर बिना पाछ चरीकोट बिच बजार चोकैमा
3: कस्तो साबुन होला जति लगाए पनि लाग्दै लाग्दै
4: होइन बुढी के हो
3: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै
4: होइन कुन साबुन लिएर आउँ त
3: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न
4: ओहो भनेपछि सरल र फिज आउने गलेर नजाने बगमग बास्न आउने होइन त
3: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना
4: छैन बिल्कुल बिल्कुल बिल्कुल
0: आज हेर सबै छन् रमाको पुर्खा साबुन सबैले समाको
5: केसी सोप एण्ड केमिकल इण्डस्ट्रीज प्राली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
4: पुर्खा र फोरेक्स फोरेक्स सरर फिजाउने गलेर नजाने बगमग बास्न आउने
0: एक्स झोल साबुन सरफ हर्फिक फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ डिलरसिप तथा होलसेलको लागि पनि तुरन्तै सम्पर्क गर्नुहोला सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9908082585 र फोन नम्बर 0949421771
4: लुगा सधैँ चम्किलो र मुलायम लुगा धुने साबुन पुर्खा र फोरेक्स फोरेक्स
6: मर्नै लागे जताउन जानु पर्ने कहाँ जाने होला
7: के भयो
6: बाबु अस्पतालसम्म जानुपर्ने खाली छ कि
7: हुन्छ हुन्छ बस्नुहोस् न चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु
8: हजुर फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू

0: ग्यास पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 049421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महानदार मार्ग काठमाडौँ।
1: गीताश्री स्टोर चरीकोट बजार।

0: के तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ? अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुई तलामा तथा 7-2 प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45। साथै काठमाडौँबाट चेपाटीबाट बौद्ध भोरपाटी नारायण चार काँडाघारी पेप्सिकोला हुँदै जडीबुटी खाडी काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि खाडादेवी यातायात प्रणाली चरीकोट बेलखा।

0: एन्टीबायोटिक लगायतका एन्टी माइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
1: सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खाने गरौ, सन्चो भयो भन्दैमा बिच महिना छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाऊ, औषधिको सय परको अरूलाई नै बुझाऊ। सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
0: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
3: किन एक्लै गनगन गर्नु भएको दिदी?
2: हेर न माइली, कमर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदैछ नि, कम्बर घुँडा गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त, अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
2: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
4: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड कम्मर घुँडा गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम खोकी पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: ओहो कति नै छोरो पाएको छ ताले तिमीहरूले आज त खसी नै ल्याए हुन्थ्यो नि खसी काटेर खानु पर्ने ठाउँमा भाले ल्याउनु
1: लुगली छ सिमर्दिन आँटे कि
0: हत्ती जस्तो हुनु परेन।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: सबैजनाले एकै स्वरमा भन त
4: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ
5: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
6: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन् तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कति थाहा पाउने
7: मिथ्या सूचना र सही सूचना छुट्याउने केही सूचनाको स्रोत जाँच्ने
6: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन् विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्
7: सूचनाको क्रस चेक गर्नुहोस् सूचनाको एउटै स्रोतको भर नपर्नुहोस् यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्
6: समाचार लेख्ने विश्वसनीयता जाँच गरौं विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार विश्वसनीय नै हुन्छन्
7: सूचना भन्ने स्रोतको पनि परीक्षण गरौं आधिकारिक सूचनामा विश्वस्त स्रोत आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न
6: फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्
7: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्
6: सही निर्णय गर्न सही सूचना चाहिन्छ सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ
7: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ सुसूचित हुनुहोस् चनाको रहनुहोस्
6: सत्य समाचारको

0: हेलो
1: नमस्ते म ब्याङ्कबाट बोल्दैछु
0: नमस्कार हजुर
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ तुरन्तै तपाईँको ओटिपी भन्नुहोस् होइन भने खाता ब्लक हुनेछ
0: तपाईँलाई पनि टेलिफोन मेसेन्जर भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ विदेशको भिसा लगाइदिन्छु लगायत कलोबरी दिएर म्यासेज टेलिफोन आएको त छैन
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्
3: नक्कली इमेल एप लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस् आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस् इन्टरनेटको प्रयोग पश्चात सधैँ लगइन गर्नुहोस् आफ्नो पासवर्ड ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति फोन नम्बर आईडी इमेल आदिलाई ब्लक गर्नुहोस्
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस् साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ
6: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय हेटौडा मकवानपुर नेपाल
7: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ सम्भावित प्रभावहरू विद्युत संचार खानेपानी सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ खोला नाला खहरेहरूमा पानीको बहाव बढ़न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ कमजोर भूभाग जोखिममा रहेका घर गोठ विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ कृषि क्षेत्रमा प्रभाव धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ अस्पताल विद्यालय स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एफएम पोस्टर सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी जस्तै माइकिङ रेडियो एसएमएस पोस्टर निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस् मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गरेर नागरिकलाई समयमै जानकारी गराउने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ भीमेश्वर नगरपालिका चरीकोट दोलखा

0: हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पाए भने त्यसलाई हामीले जलन भन्ने गर्दछौ। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौ। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौ। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको भित्रपट्टिको जलनलाई मध्यम किसिमको जलन भन्दछु। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिस्याउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
1: जलनबाट बस्ने सन्देशमूलक सूचना: चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्ने भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिन्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
2: जलनबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 10-4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 2083 श्रावण 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्देशावधिभित्र परिचय पत्र नवीकरण सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोका हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 2-4-1 बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सहित 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो नेपाली नागरिक प्रमाण पत्रको प्रतिलिपि 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्मदाताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओडा कार्यालयका लागि विशेष अनुरोध परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा बैतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पाँच

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खानु पर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाँ रक्सीको प्रभाव सिधै दिमाग र मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँ रक्सीको सेवनले तपाईँलाई छेडिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन्न पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँ रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँ रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ। तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ। तर जाँ रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँ रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँ रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँ रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँ रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
0: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।

0: साधारणतया हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
1: विज्ञको भनाई अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ।

0: वायु प्रदूषणको जाँच पनि गर्ने, घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानीपूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बाल बच्चा वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
1: वायु प्रदूषणबाट बचौ, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ,
0: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ, आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
2: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
2: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
3: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
2: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
3: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा, सम्पर्क मोबाइल नम्बर 98545 र 98342 11। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, सरीकोट 7।

अच्छा साली

0: ओ दाई, यस्तो बिग्रेको फिल्टर बेच्ने? ल, तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
1: होइन, के भएर भाइ?
0: फिल्टर किनेको एक महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
1: त्यस्तो त नहुनु पर्ने। खै फिल्टर हेरौँ त।
0: यी हेर्नुहोस्।
1: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर छ, अनि कहाँबाट पानी छान्छ त?
0: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
1: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
0: के थाहा छ? अनि यसलाई सफा कसरी गर्ने हो? लाउन सिकाइदिनु पर्यो दाई।
1: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
0: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
1: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल छ महिनामा नयाँ फेर्नु पर्छ है।
0: अब त थाहा भइहाल्यो नि दाई, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने छ महिनामा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
3: नमस्कार, म डाक्टर निशा कुसुम। आज म तपाईहरूलाई एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको उचित प्रयोगबारे जानकारी गराउँदैछु। रोगको संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगाई तथा परजीवीहरूको विरूद्ध प्रयोग गरिने औषधिहरूले जब काम गर्न छोड्छन्, तब हामी त्यसलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास भएको मान्छौं। यी औषधिहरूको आफू खुसी अत्याधिक प्रयोग र दुरूपयोग गर्दा पहिला काम गर्ने औषधिहरूले अहिले काम गर्न छोडिरहेको छ। हामीले भुल्नै नहुने अर्को कुरा के हो भने, पशु पंक्षीहरूमा गरिने एन्टीमाइक्रोबियल औषधिहरूको अत्याधिक र जथाभावी प्रयोगले अन्तत मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले यस्तो समस्याबाट बस्न कुनै पनि एन्टीबायोटिक लगायत एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीहरूको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
4: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।

0: रेडियोले पनि ठ्याक्कै मिल्ने कुरा पो गर्यो त।
1: होइन, हाम्रो काका त आज एक्लै गुनगुनाउँदै पो हुनुहुन्छ त।
0: के भन्यौ, अलि साह्रो भन न, कान सुन्दिन अनि तिमीलाई ठम्म्याउन पनि सकिन मैले, आँखा धमिलो भइसक्यो। अब
1: ल अलि नजिक आए काका, अब त चिन्नु हो।
0: तल्ला घरे कान्छी कि नातिनी होइनौ?
1: हो काका हो। अनि सन्चै हुनुहुन्छ त काका?
0: के सन्चो भन्नु भा, उमेर बढ्दै बढ्दै गएको छ, शरीर कमजोर भएको छ, मुख पटक्कै मिठो छैन, हात खुट्टा सिस्नाले पोले झैँ गर्छ, झमझम गर्छ, निन्द्रा लाग्दैन, खाका कुराहरू केही पच्दैनन्, सन्चो के बिसन्चो के, यस्तै छ नानी।
1: ल काका पनि हजुरकै दैलोमै यही चरीकोटमै आयुर्वेद स्वास्थ्य केन्द्र छ त। वृद्ध अवस्थामा यस्ता समस्याहरू धेरै आउने हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रले विशेष किसिमको ज्येष्ठ नागरिक सेवा राखेको छ नि त काका। यस्ता समस्याहरूका लागि जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था पनि छ नि काका। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: बडो राम्रो कुरा पो आयो त नानी, गाउँभरिका सबैलाई लिएर आजै जान्छु म त।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवाहरू उपलब्ध छन्। यसका साथै ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाई राख्ने हाम्रो चाहना।
3: डिभिजन वन कार्यालय दोलखाको अनुरोध। वन वन्य जन्तु राष्ट्रका सम्पत्ति हुन्, यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो। हाब्रे, सालक लगायतका संकटापन्न वन्य जन्तु, वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो। यसको संरक्षणमा ध्यान दिऊ, जैविक विविधताको संरक्षण गरौं। वन क्षेत्रको रुख बिरुवा विनाश गर्नु तथा वन्य जन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अङ्गहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो। वन क्षेत्रमा हानि नोक्सानी एवं वन्य जन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ। वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो। यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौ। सामुदायिक वन उपभोक्ता समूहले कार्य योजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं। कार्य योजना समाप्त भएमा समयमै नवीकरण गरौं। वन्य जन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 98 540 20 159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं। डिभिजन वन कार्यालय दोलखा।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा। स्वास्थ्य कार्यालय दोलखाको सूचना।
3: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगबाट बचाउन जन्मेदेखि 15 महिनासम्मको उमेरमा 13 रोगहरू विरूद्धका खोपहरू नेपाल सरकारबाट निशुल्क उपलब्ध हुन्छ। बालबालिकाहरूलाई उमेर अनुसार लगाउनु पर्ने सबै खोपहरू पूरा गराएमा मात्र बच्चाहरूलाई स्वास्थ्य राख्न तथा संक्रामक रोगबाट बचाउन सकिन्छ। तसर्थ 15 महिना उमेरभित्रमा लगाउनु पर्ने सबै खोपहरू समयमै पूरा गराऊ। 15 महिनामा लगाउनु पर्ने दाजुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतका खोपहरू छुट भएको भएमा नजिकको खोप केन्द्रमा लगि आफ्नो बालबालिकाहरूलाई खोप पूरा गराउनु हुन अपील गर्दछौ। सम्झनुस्, सबै खोप तोकिएको उमेरमा पूरा मात्रामा लिएमा मात्र बालबालिकाहरूलाई रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाए तापनि सधैँ सरसफाईका सबै व्यवहारहरूको पालना गरौं। जिल्ला खोप समन्वय समिति दोलखा, जनस्वास्थ्य कार्यालय दोलखा।
7: नमस्कार, म निर्माया उदास। डाक्टर साहबलाई एउटा प्रश्न सोध्न मन थियो। एन्टी माइक्रोबियल औषधिको राम्रोसँग प्रयोग गरेन भने त औषधिले कामै गर्न छोड्छ रे। यस्तो समस्या हुन नदिन हामीले के गर्नुपर्छ त डाक्टर साहब?
8: निर्माया उदासको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर मदन कुमार उपाध्याय।
9: सधैँ बिरामी पर्दा स्वास्थ्य कर्मीहरूकै सल्लाह अनुसार उपचार गर्नुपर्छ, औषधिको पूरा मात्रा लिनुपर्छ, पछिको लागि बचाएर राख्नु हुँदैन, संक्रामक रोग विरूद्धको खोप लगाउनुपर्छ, नियमित साबुन पानीले हात धुने गर्नुपर्छ, पशु पक्षीहरूमा यथाभावी एन्टिबायोटिक्स तथा एन्टी माइक्रोबियल औषधिहरूको प्रयोग गर्नु हुँदैन।
8: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। एन्टी माइक्रोबियल औषधिहरूको प्रभावकारिता कसरी कायम गर्न सकिन्छ?
10: एन्टी माइक्रोबियल औषधिहरूको सही प्रयोगले महत्वपूर्ण उपचारमा यिनको प्रभावकारितालाई बचाइराख्न सकिन्छ।
8: त्यसको लागि आफूले प्रयोग गरेको वा अरूले प्रयोग गरेको औषधि अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र आफूले पनि प्रयोग नगर्ने।
10: औषधि सेवन गरेको केही दिनमा आफूलाई सन्चो भएको महसुस भए तापनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको पूरा मात्रा सेवन गर्ने।
8: आफू, पशु पक्षी र वातावरणको ख्याल राखौं।
10: एन्टी माइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
8: विश्व एन्टी माइक्रोबियल जनचेतना सप्ताह 18-देखि 24 नोभेम्बर
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
3: विद्युत महसुल तथा बाँकी बकेउता बुझाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। यस नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ग्राहक महानुभावहरूमा 60 दिन भन्दा बढ़ी समय अवधि विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूको लाइन जुनसुकै समयमा पनि काटिने भएकाले हालसम्म आफूले उपभोग गरेको विद्युत महसुल रकम यथाशीघ्र भुक्तानी गर्नुहुन जानकारी गराइन्छ। साथै अनाधिकृत तवरले बिना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ। विद्युत चोरी भएको पाइएमा नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण विनियमावली अनुसार कार्यवाही हुने बेहोरा समेत जानकारी गराइन्छ। विद्युत उपभोक्ताहरूमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको हार्दिक अनुरोध, नियमित रूपमा विद्युत महसुल अनलाइन पेमेन्टबाट समेत भुक्तानी गरी छुट सुविधाको उपयोग गरौं। अनावश्यक 25% जरिवाना तथा लाइन काट्दा जोड्दा लाग्ने जरिवानाबाट बचौं। विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं। विद्युत चोरी गर्नु सामाजिक कानूनी तथा दण्डनीय अपराध हो। विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौं। विद्युत चोरी भेटिएमा विद्युत कार्यालय खबर गरौं। विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, विद्युत सम्बन्धी काम गर्दा सुरक्षामा ध्यान दिऊ, दक्ष प्राविधिकहरूबाट मात्र वायरिङ तथा विद्युतीय कार्यहरू गराऊ, रूखका हाँगा बिगा तथा बोट बिरूवाले विद्युतीय संरचना छुन नदिऊ, छोएको पाइएमा तथा जोखिमयुक्त विद्युतीय संरचना देखिएमा तुरन्त कार्यालयमा खबर गरौं। सर्भिस केबल तथा विद्युतीय संरचनामा कपडाहरू नसुकाऊ, भिजेको हातले विद्युतीय उपकरणहरू छौ। गरौं, इण्डक्सन चुल्लोको प्रयोग बढाऊ, विद्युतीय जोखिम न्यूनीकरण गर्न सूचना प्रदानका साथै आवश्यक सहयोगको अपेक्षा गर्दछौ। नेपाल विद्युत प्राधिकरण, दोलखा वितरण केन्द्र, चरीकोट। पुनश्च ग्राहकहरूको मिटर जडान, मिटर रिडिङ, महसुल भुक्तानी तथा विद्युत सम्बन्धी अन्य कुनै पनि समस्या भएमा तपसिलको नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू चरीकोट युनिट केन्द्र 049-421-109 र 049-421-909, सिंगटी युनिट केन्द्र 049-410-080 र 410-084, जिरी प्रशाखा 049-400-080, बैनापोखरी युनिट केन्द्र 049-411-009, जर्फे युनिट केन्द्र 98-49-11-98-11, बाखोर युनिट केन्द्र 049-430-009, खरीडुङ्गा युनिट केन्द्र 98-44-32-88-44, सैलुङ फ्युज सेवा 98-44-18-60-99, दोलखा युनिट केन्द्र 049-412-070, नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट दोलखा।
11: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको मौजूदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना।
12: यस कार्यालयको चालू आर्थिक वर्ष 2083-84 आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा सेवा आपूर्ति गर्ने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको मौजूदा सूचीमा सूचीकृत हुन इच्छुक इजाजत प्राप्त फर्म कम्पनी तथा संस्थाहरूबाट सार्वजनिक खरिद ऐन 2063 दफा 6 क अनुसार मौजूदा सूची तयार गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न राखी कार्यालयमा समयमा तोकिए बमोजिमको निवेदन साथ मौजूदा सूची दर्ता गराउनु हुन यो सूचना प्रसारण गरिएको छ।
11: उपलब्ध गराउनु पर्ने वस्तु सेवा तथा परामर्श, स्टेसनरी तथा मसलत सामग्रीहरू, रजिस्टर फाइल, फोटोकपी, पेपर, नेपाली कागज, पेन, इरेजर, पेन्सिल, स्ट्याम्प प्याड, पंचिङ मेसिन लगायत अन्य स्टेसनरी सम्बन्धी सामग्रीहरू,
12: छपाई सम्बन्धी कार्य, लेटर प्याड, छाप, ब्यानर, परिचय पत्र, वार्षिक रिपोर्ट, पुस्तक, अभ्यास पुस्तिका, दर्पण, ब्रुसर, मेनु, रसिद प्याड, विभिन्न फारमहरू लगायत छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू,
11: सवारी साधन मर्मत, सम्भार सोकको पार्ट्स आपूर्ति, बाइक, गाडी, मोटर लगायतका पाठपुर्जा मर्मत, सर्भिसिङ लगायतका सामग्रीहरू,
12: सूचना प्रविधि सम्बन्धी कार्यहरू, सूचना विज्ञापन तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सम्बन्धी कार्यहरू, इन्टरनेट सेवा आदि,
11: फर्निचर फ्लोरिङ तथा फर्निसिङ, टेबल, कुर्सी, सोफा, बेड, म्याट्रेस, पर्दा, कार्पेट, तन्ना, डस्न, सिरक, सिरानी लगायत डेकोरेसन सम्बन्धी सम्पूर्ण कार्यहरू,
12: मेसिनरी तथा विद्युतीय उपकरण आपूर्ति तथा मर्मत सम्भार र अन्य विद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, ल्यापटप, फोटोकपी मेसिन, सोलर पावर, ब्याट्री, सीसीटीभी, टेलिफोन, हिटर, फ्यान, एसी, विद्युत तथा नेटवर्किङ सम्बन्धी उपकरण तथा सेवा, मोबाइल, प्रिन्टर, मेसिनको मसी, कार्पेट तथा टोनर रिफिल र अन्य विद्युतीय उपकरणहरू,
11: निर्माण रङ रोगन तथा मर्मत साभर सम्बन्धी कार्य, भवन, सिंचाई, कुलो, ढल, पथमार्ग, तारबार लगायत सार्वजनिक संरचना, सार्वजनिक संरचना निर्माण तथा बायो इन्जिनियरिङ सम्बन्धी कार्यहरू लगायत अन्य फलमसँग सम्बन्धित सामग्री तथा कार्यहरू,
12: परामर्श सेवा, परामर्श सम्बन्धी सेवाहरू, अध्ययन अनुसन्धान सम्बन्धी, कृषि वन सेवा, गुडमेल, खनजोत, घाँस काट्ने, विषारी छर्ने, काट्ने, चुट्ने, औजार बिरुवा, बिउ बिजन, विषारी मल, वनस्पति तथा अन्य उपकरणहरू,
11: कला सेवा, चित्रकला, पेन्टिङ, लेख सम्बन्धी कार्य, लजिस्टिक सम्बन्धी कार्य, होटल, लजिङ, फुटिङ, टी सर्ट, जुत्ता, झोला, लुगा, कपडा लगायतका सामग्रीहरू,
12: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, फर्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, मुवक भ्याट तथा स्थायी लेखा नम्बर प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि, अन्तिम आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, व्यावसायिक इजाजत पत्रको प्रति प्रतिलिपि प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालो सूचीमा नपरेको बेहोरा खुलाइएको सो घोषणा सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको कागजातको प्रतिलिपि र कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म संस्था कम्पनीको स्पष्ट ठेगाना फोन नम्बर वा मोबाइल नम्बर इमेल तथा वेबसाइट उल्लेख गरिएको हुनुपर्नेछ। माथि उल्लेखित प्रत्येक कार्य वा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रित नपुगी आएका निवेदनहरूलाई मान्यता दिइने छैन। प्राप्त निवेदनहरू मौजुदा सूचीमा दर्ता गर्ने वा नगर्ने अधिकार यस कार्यालयले रहनेछ।
11: गौरीसँग संरचन क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखा।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी तोलखाको जनहितमा जारी सन्देश। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्चे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउन हार्दिक अनुरोध गरिन्छ।
12: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो, भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायहरूलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल्स एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचाउ, अरूलाई पनि बचाऊ।
0: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखाद्वारा जनहितमा जारी सन्देश।
12: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखाको जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण डाटा सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिका भित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गए हेर्न सक्नुहुनेछ। यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयका माग नदेखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ। जानकारीका लागि विजय ब्राथोकी अमिन, सम्पर्क मोबाइल नम्बर 98625795, मानबहादुर जिरेल सूचना अधिकारी, सम्पर्क फोन नम्बर 98446477020, राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
13: जिरी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना। यस जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका दिहाय बमोजिमका सेवाहरू समेटी नगरका प्रत्येक वडाहरूमा निम्न बमोजिमको मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेकोले शिविरमा उपस्थिति भई सेवा लिनु हुन सरकारवालाहरू सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध हुने सेवाहरू योजना सम्झौता, अपङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति र स्थान जिरी नगरपालिका वडा नम्बर 6, मिति 2083 भदौ 16 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन जिरी नगरपालिका 7, भदौ 17 गते, जिरी नगरपालिका 4, भदौ 18 गते, जिरी नगरपालिका 5, भदौ 23 गते, जिरी नगरपालिका 3, भदौ 24 गते।

उद्धारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ। कुपोषित बालबालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोला। स्वास्थ्य शाखा प्रमुख केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी दोलखा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।
1: गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै शुरूका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढ़ेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ़दो प्रभावसँगै मौलिकता संकटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम शुरू गरेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भोटेकोशीमा जलप्रलय आएको 3 सप्ताह बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यसँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोज भित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा
1: पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरू मध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढ़ी, कक्षा कोठा क्षतिको 62% भन्दा बढ़ी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढ़ी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरूद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टीमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
9: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविशा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी 20 उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 कविता श्रेष्ठको 6 शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।